0: सूचना संचार र मनोरञ्जनका आवास यो एफएम पाथ्रीवास 104 मेगाहर्ज शंखुवा सभा
1: पाथ्रीवास एफएम समय सूचना यो पाथ्रीवास एफएम को समय हो अहिले बिहान 6 बजे
2: चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाख्रीवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीथुम्का शंखुवा सभा।

0: सूचना संचार र मनोरञ्जनको आवाज यो हो एफएम पाखीबाज खादबारी तीन झरेथुमका संखुवा सभा
1: पाखीबाज एफएम समय सूचक यो पाखीबाज एफएमको समय हो अहिले बिहानको 7 बज्यो
2: श्रोताहरू अब हामी प्रस्तुत गर्दैछौ देशभक्तिका गीतहरू

पार्थिवास एफएम समय सूचक यो पार्थिवास एफएम को समय हो अहिले बिहानको 8 बज्यो। तपाईँलाई तयारी सुन र सलिक चाँदीका गहना आवश्यक छ या पुराना सुन रिफान गरी 1 नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। चैनपुर छ, चैनपुर बजार त्रिचोक प्रभागर पदम रसाइली ममता रसाइली। सम्पर्क 98621 37744 र 98153 87775।

0: नम्बर 98040589089 मिशन टेरेन सप्लायर्स
1: आठबारी नौ तुमलिङटार सङ्खुवा सभा
2: मिले अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउन हो
3: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो जस्ता पाता खाने पानी निर्माण सम्बन्धी सामान

0: प्रयोगका लागि लाभग्राहीले यनायन उपलब्ध गराएको तर कुनै पनि माध्यमबाट यनायन भेरिफिकेशन हुन नसकेकोमा प्रणालीमा सोही कुरा कैफियत जनाई सूचीकरण तथा नवीकरण गरिदिने,
1: बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त असहाय वा 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा राष्ट्रिय परिचय पत्र नभए तापनि लाभग्राहीको रूपमा सूचीकरण वा नवीकरण गरिदिने,
0: म्याचभित्र नवीकरण नभएका लाभग्राहीहरूको लगत कट्टा गरिने र लगत कट्टा भएका व्यक्तिहरूले पुनः लाभग्राहीमा सूचीकृत हुन चाहेमा सामाजिक सुरक्षा ऐन 2075 दफा 12 बमोजिम निवेदन दिन सक्ने व्यवस्था रहेकाले सोही बमोजिम गरिदिने।
1: निमित्त प्रमुख प्रशासकीय अधिकृत खाँदबारी नगरपालिका कार्यालय सङ्खुवा सभा। थप जानकारीको लागि नगरपालिका कार्यालयमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 0295602050, 0295601041 र 0295603041।

0: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालयको जरुरी सूचना।
1: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 उपनियम 1 बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीले प्रत्येक आर्थिक वर्षको श्रावण 1 गतेदेखि भाद्र मसान्तसम्म नवीकरण गराइसक्नुपर्ने भएकोले मिति 2083 श्रावण 1 गतेदेखि 2083 भदौ 30 गतेसम्म नवीकरण गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै नवीकरण नगराउने लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन नसकिने हुँदा तोकिएको समयमा नवीकरण छुटेका लाभग्राहीहरूले नयाँ लाभग्राही सरह निवेदन दिएमा निवेदन दिएको अर्को महिनादेखि मात्र भत्ता प्राप्त गर्ने ब्यौरा समेत सम्पूर्णमा जानकारी गराइन्छ।
0: आवश्यक कागजातहरू नागरिकता प्रमाणपत्रको फोटोकपी 1 प्रति, हालसालै खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति, साथै राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐन 2076 दफा 3 र 10 प्रयोजनका लागि नेपाल राजपत्र भाग 5 मिति 2081 असार 10 गते सूचना प्रकाशन गरी सार्वजनिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको लागि राष्ट्रिय परिचय पत्रसँग बायोमेट्रिक भेरिफिकेशन गर्नुपर्ने भएकाले सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्दा 90 वर्ष माथिका ज्येष्ठ नागरिक, क वर्ग अपाङ्गता भएका व्यक्ति र 5 वर्ष उमेर नपुगेका बालबालिका बाहेका सम्पूर्ण लाभग्राहीहरूको बायोमेट्रिक भेरिफिकेशन गराउनु हुन सबैमा अनुरोध छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र सकल र 1 प्रति फोटोकपी, एकल वा विधवा महिलाको हकमा हालसम्म अर्को विवाह नगरेको वडाको सिफारिस 1 प्रति, बाल पोषणको हकमा जन्मदर्ता प्रमाण पत्र तथा संरक्षकको नागरिकताको फोटोकपी 1 प्रति, राष्ट्रिय परिचय पत्रको नम्बर वा आवेदन फारम, थप जानकारी लिनु परेमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केौरेनी पानीमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: सम्पर्क व्यक्तिहरू वडाध्यक्ष सुमन विसुङके 98520 58129, वडा सचिव उपेन्द्र भट्ट 98520400 छ, सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केौरेनी पानी दिङला भोजपुर। सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 4 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध।
0: खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 साल वैशाख 3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधि गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहायको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: साथमा ल्याउनु पर्ने कागजातहरू
0: नेपाली नागरिकताको प्रमाणपत्र,
1: जग्गा धनी प्रमाण पूर्जा लाल पूर्जा,
0: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाणपत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
1: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,

0: नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र,
1: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र,
0: जग्गाको नापी नक्सा,
1: पहिलो वर्ष वा अगाडि तिरेको तिरो रसिद,
0: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अध्यावधिक गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
1: साथै सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य समेत भइरहेकोले समयमै यो सेवा लिनुहुन सम्पूर्ण लाभग्राहीमा हार्दिक अनुरोध गरिन्छ। खाँदारी नगरपालिका 4 नम्बर वडा कार्यालय, अरुणथान सङ्खुवा सभा।
2: सूचना सूचना सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सङ्खुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सङ्खुवा सभाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साउन 29 देखि 2083 भदौ 25 गतेभित्र कार्यक्रम कार्यान्वयन इकाइ सङ्खुवा सभा,
2: जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी
1: र जोन सम्पर्क एकाइ दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
3: तपसिल सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास।
0: लक्षित लाभग्राही 16 वर्षदेखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषि उद्यमी।
3: कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवा सभा र भोजपुर जिल्ला भरि।
0: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082-4 उल्लेख भएको अनुसार लक्ष्य संख्या 19,
3: बजेट रु 76 लाख, अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लगतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा जम्मा गरिने।
1: सञ्चालन हुने अर्को कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन। लक्षित लाभग्राही 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषक उद्यमी। कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवा सभा र भोजपुर जिल्ला भरि। कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082-4 उल्लेख भए अनुसार लक्ष्य संख्या 2, बजेट रु 4,20,000, अनुदान रकम तथा भुक्तानी प्रक्रिया।
2: प्रस्तावको कुल लागतको बढ़ीमा 50%।
3: निवेदन साथ संलग्न गर्न पर्ने कागजातहरू। कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूचित 2 को निवेदन र अनुसूचित 3 अनुसार प्रस्ताव ढाँचा। कार्यक्रम कार्यान्वयन इकाइ सङ्खुवा सभाको वेबसाइट
1: www.pmamp.fankhuwasabha.gov.np
3: बाट प्राप्त गर्न सकिनेछ।
0: आवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू, नागरिकताको प्रतिलिपि,
3: कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि,
1: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
0: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
2: सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 029562855, 98520558079 सङ्खुवा सभा र 029420049, 98207-73-76 भोजपुर। स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, आत्मनिर्भर अर्थतन्त्रको लागि कृषिको आधुनिकीकरण, विशिष्टीकरण र औद्योगिकीकरण। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सङ्खुवा सभा।

0: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083/3 गतेदेखि सूत्र सिस्टम संचालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधि गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहायको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: साथमा ल्याउनु पर्ने कागजातहरू:
0: नेपाली नागरिकताको प्रमाणपत्र,
1: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
0: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाणपत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
1: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
0: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाणपत्र,
1: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
0: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अध्यावधि गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
1: खागबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, माने भन्ज्याङ, सङ्खुवा सभा।

0: गहना प्रतिको चाहनु, सुन्दरता प्रतिको आकर्षण जोगाइराख्न चाहनुहुन्छ भने केवल सिद्ध काले ज्वेलर्स। टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खादबारी 9 तुमिन्टार खाद्य संस्थान अगाडि। सम्पर्क 029575404 98426146156।
0: मनैदेखि मन पराएका डिजाइनहरूको लागि
3: आस्था सुन चाँदी गहना पसल पाँच खपन्चा लिङलिङको शाखा, अब पाँच खपन्चा वाना बजारको बस स्ट्यान्ड डाँडामा।
1: एक नम्बर सुन र असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू, रामरिला, झुम्का, मंगलसूत्र, शिरमा लगाउने जुन तारा, पुराना डिजाइनका माडवारी, नौगेडी, ढुङ्ग्री, बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा, पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन्चार लिङलिङ बजार।
3: प्रोप्राइटर खर्ग विश्वकर्मा।
4: सम्पर्क नम्बर 98423625082।
1: याद राख्नुहोला, सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस्। प्रोप्राइटर अर्जुन शंकर।
5: फोन नम्बर 98113796097।

0: सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालु गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरूण गाउँपालिका 2, टेमके मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, राम प्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4, साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण।
1: सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका 1-5। सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, राम प्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6।
0: कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम। पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ। आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू: संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 0295-62-855 संखुवा सभा, 0294-20-49 भोजपुर,
0: नवीन कुमार डागी 98-5-20-55-079 संखुवा सभा, जुनिता राई 98-5-20-77-376 भोजपुर।
3: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
4: पुरानो ग्यास्ट्रिक अल्सर, हर्सा, दिशाबाट रगत बग्ने, छाला सम्बन्धी रोग, चर्म रोग, चिनी रोग, टन्सिल, बाथ, हाडजोनी, नसा, नाक कान, घाँटी, दम, पिनास, तल्लो पेट दुख्ने, महिनावारी गडबडी भएको, हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर, पाठेघर सम्बन्धी बाजुपनको समस्या, हात झमझमाउने, पोल्ने, अनुहारको चाया, पोतो, डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी, इसिजी, एक्सरे, भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीको लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720992984345019 र 98146581 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।
5: आधुनिक खेती गरौं धेरै समयको बचत, कुटानी पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन,
6: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ चार, हाम्रा सेवाहरू
7: हाते ट्याक्टर,
6: कुटानी पिसानी मिल,
7: चोकर बनाउने मिल,
6: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
7: घाँस काट्ने मेसिन,
6: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
7: साथै कृषिका मेसिनरी सामान मर्मत र पार्ट पुर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ चार। सम्पर्कका लागि फोन नम्बर 9819378811।
3: सूचना संचार र मनोरञ्जनको आवास यो एफएम पाखरीवास 104 मेगाहर्ज सङ्खुवा सभा। पाखरीवास एफएम समय सूचक, यो पाखरीवास एफएम को समय हो, अहिले बिहानको 9 बजे।
8: आदरणीय श्रोताहरू, अब हामी प्रस्तुत गर्दैछौ पूर्वेली लोक भाकाहरू।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ पार्थिवास एफएम 104 मेगाहर्ज।
1: पार्थिवास एफएम समय सूचक, यो पार्थिवास एफएमको समय हो, अहिले बिहानको 10 बज्यो।

0: पार्थिवास एफएम समय सूची। यो पार्थिवास एफएम को समय हो, अहिले बिहानको 11 बज्यो।
1: श्रोताहरू, अब हामी प्रस्तुत गर्दैछौ केही आधुनिक गीतहरू।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ पाखरीबास एफएम 104 मेगाहर्ज।
1: पाखरीबास एफएम समय सूचक, यो पाखरीबास एफएमको समय हो, अहिले मध्याह्न 12 बज्यो।
2: श्रोताहरू, अब हामी प्रस्तुत गर्दैछौ केही रिमिक्स गीतहरू।

0: आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा।
1: एक नम्बर सुन्न असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच कपन चार लिङलिङ बजार
0: प्रोप्राइटर खर्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 4 23 65 82।
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस्। प्रोप्राइटर अर्जुन शङ्कर
3: फोन नम्बर 98 11 33 96 97।
4: सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा जोन प्राविधिक एकाइ भोजपुर जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6 मादी नगरपालिका 1, 7, 8 र 9 चैनपुर नगरपालिका 1, 2 र 4 पाँच खपन नगरपालिका 1 र 9 खादबारी नगरपालिका 3, 4 र 11 सभापोखरी गाउँपालिका 2-6 चिचिला गाउँपालिका 1-5 मकालु गाउँपालिका 1-6 सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5 भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11 सडानन्द नगरपालिका 9, 10 र 13 अरूण गाउँपालिका 2 टेनके मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9 राम प्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7 आमचोक गाउँपालिका 1-4
5: साल्पा सिलिछो गाउँपालिका 2-6 कार्यक्रमहरूको नाम
4: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण
5: सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6 मादी नगरपालिका 3, 4, 5, 6 र 7 चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11 खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11 सभापोखरी गाउँपालिका 1 र 2 सिलिचोङ गाउँपालिका 3, 4 र 5 चिचिला गाउँपालिका 1-5 सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4 टेमके मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8 सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14 राम प्रसाद राई गाउँपालिका 5 र 6 सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6 कार्यक्रमहरूको नाम सिंचाई पूर्वाधार निर्माण कार्यक्रम सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व बाली संरक्षण सामग्री कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ। आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा
2: वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि।
4: थप जानकारीको लागि सम्पर्क नम्बर 0295268555 सङ्खुवा सभा, 0294200049 भोजपुर,
2: नवीन कुमार डागी 98525557079 सङ्खुवा सभा, जुनिता राई 98527376 भोजपुर।
6: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
7: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग चिनी रोग टन्सिल बाथ हाडजोनी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजोपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीको लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295702992 98443 पाठेघर सम्बन्धी बाजोपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा

0: आधुनिक खेती गरौं गरौं धेरै समयको बचत, कुटाने पिसानीलाई टोलमा जोडौं घर घरमा खन्ने जोत्ने मेसिन,
1: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार, हाम्रा सेवाहरू
2: आते ट्याक्टर,
1: कुटानी पिसानी मिल,
2: चोकर बनाउने मिल,
1: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मेसिन,
2: घाँस काट्ने मेसिन,
1: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
2: साथै कृषिका मेसिनरी सामान मर्मत र पाठ पूर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार।
3: सम्पर्कका लागि फोन नम्बर 98 19 37 88 11।

के तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुराना सुन रिफाइन गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनकामना सुन चाँदी पसल। चैनपुर छ चैनपुर बजार त्रि चौक प्रोपाइटर पदम रसाइली ममता रसाइली। सम्पर्क 9861 37744 र 9853577।

0: सम्पूर्ण करदाताहरूमा खाकबारी नगरपालिका 4 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध।
1: खाकबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 साल वैशाख 3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहायको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: साथमा ल्याउनु पर्ने कागजातहरू:
1: नेपाली नागरिकताको प्रमाणपत्र,
0: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
1: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाणपत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
0: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
1: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाणपत्र,
0: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र,
1: जग्गाको नापी नक्सा,
0: पहिलो वर्ष वा अगाडि तिरेको तिरो रसिद।
1: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधिक गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
0: साथै सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य समेत भइरहेकोले समयमै यो सेवा लिनुहुन सम्पूर्ण लाभग्राहीमा हार्दिक अनुरोध गरिन्छ। खाकबारी नगरपालिका 4 नम्बर वडा कार्यालय, अरुणथान सङ्खुवा सभा। सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण सम्बन्धी खाकबारी नगरपालिका कार्यालयको सूचना।
2: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 7 बमोजिम सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गराउनु पर्ने बेहोरा रहेको विदितै छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण गर्दा देहाय अनुसार गर्नु गराउनु हुन निर्णय अनुसार अनुरोध छ।
1: राष्ट्रिय परिचय पत्र वा परिचय नम्बर प्राप्त गरेका लाभग्राहीहरूको हकमा अनिवार्य एनआईएन फिंगरप्रिन्ट स्क्यानर वा आइरिस डिभाइस मार्फत भेरिफिकेशन गरी सम्बन्धित वडा कार्यालयबाट नवीकरण गरिदिने, यदि कुनै कारणले बायोमेट्रिक भेरिफिकेशन हुन नसकेमा अन्य विकल्प जस्तै अल्फा अथेन्टिकेशन, एनआईडीमा उल्लेखित भएको व्यक्तिगत विवरण तथा फोटोबाट भेरिफिकेशन गरी नवीकरण तथा सूचीकरण गरिदिने,
0: अघिल्लो आर्थिक वर्षमा बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीको हकमा विवरण यकिन गरी सोही विवरणका आधारमा नवीकरण गरिदिने,
1: नयाँ लाभग्राहीको रूपमा सूचीकरण हुन वा नवीकरणका लागि लाभग्राहीले एनआईएन उपलब्ध गराएको तर कुनै पनि माध्यमबाट एनआईएन भेरिफिकेशन हुन नसकेकोमा प्रणालीमा सोही कुरा कैफियत जनाई सूचीकरण तथा नवीकरण गरिदिने,
0: बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त, असहाय वा 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा राष्ट्रिय परिचय पत्र नभए तापनि लाभग्राहीको रूपमा सूचीकरण वा नवीकरण गरिदिने,
1: म्याचभित्र नवीकरण नभएका लाभग्राहीहरूको लगत कट्टा गरिने र लगत कट्टा भएका व्यक्तिहरूले पुनः लाभग्राहीमा सूचीकृत हुन चाहेमा सामाजिक सुरक्षा ऐन 2075 दफा 12 बमोजिम निवेदन दिन सक्ने व्यवस्था रहेकाले सोही बमोजिम गरिदिने,
0: निमित्त प्रमुख प्रशासकीय अधिकृत खाकबारी नगरपालिका कार्यालय सङ्खुवा सभा। थप जानकारीको लागि नगरपालिका कार्यालयमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 0295602050, 0295601041 र 0295603041।

0: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालयको जरुरी सूचना।
1: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 को उपनियम 1 बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीले प्रत्येक आर्थिक वर्षको श्रावण 1 गतेदेखि भाद्र मसान्तसम्म नवीकरण गराइसक्नुपर्ने भएकोले मिति 2083 श्रावण 1 गतेदेखि 2083 भदौ 30 गतेसम्म नवीकरण गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै नवीकरण नगराउने लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन नसकिने हुँदा तोकिएको समयमा नवीकरण छुटेका लाभग्राहीहरूले नयाँ लाभग्राही सरह निवेदन दिएमा निवेदन दिएको अर्को महिनादेखि मात्र भत्ता प्राप्त गर्ने ब्यौरा समेत सम्पूर्णमा जानकारी गराइन्छ।
0: आवश्यक कागजातहरू नागरिकता प्रमाणपत्रको फोटोकपी 1 प्रति, हालसालै खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति, साथै राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐन 2076 दफा 3 र 10 प्रयोजनका लागि नेपाल राजपत्र भाग 5 मिति 2081 असार 10 गते सूचना प्रकाशन गरी सार्वजनिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको लागि राष्ट्रिय परिचय पत्रसँग बायोमेट्रिक भेरिफिकेसन गर्नुपर्ने भएकाले सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्दा 90 वर्ष माथिका ज्येष्ठ नागरिक, क वर्ग अपाङ्गता भएका व्यक्ति र 5 वर्ष उमेर नपुगेका बालबालिका बाहेकका सम्पूर्ण लाभग्राहीहरूको बायोमेट्रिक भेरिफिकेसन गराउनु हुन सबैमा अनुरोध छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र सफकल र 1 प्रति फोटोकपी, एकल वा विधवा महिलाको हकमा हालसम्म अर्को विवाह नगरेको वडाको सिफारिस 1 प्रति, बाल पोषणको हकमा जन्मदत्ता प्रमाण पत्र तथा संरक्षकको नागरिकताको फोटोकपी 1-1 प्रति, राष्ट्रिय परिचय पत्रको नम्बर वा आवेदन फारम, थप जानकारी लिनु परेमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानीमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: सम्पर्क व्यक्तिहरू वडाध्यक्ष सुमन बिसुङके 98520 58129, वडा सचिव उपेन्द्र भट्ट 98520404 छ, सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानी दिङला भोजपुर।
2: साइकल।

0: सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ संखुवा सभाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साउन 29 देखि 2083 भदौ 25 गते भित्र कार्यक्रम कार्यान्वयन इकाइ सभा
1: जोन प्राविधिक एकाई भोजपुर जोन सम्पर्क एकाई मादी
0: र जोन सम्पर्क एकाई दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: तपसिल सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास।
3: लक्षित लाभग्राही 16 वर्षदेखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषि उद्यमी।
2: कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्ला भरि।
3: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 मा उल्लेख भएको अनुसार लक्ष्य संख्या 19
2: बजेट रु 76 लाख अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लगतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा जम्मा गरिने।
0: सञ्चालन हुने अर्को कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन। लक्षित लाभग्राही 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषक उद्यमी। कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्ला भरि। कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 मा उल्लेख भए अनुसार लक्ष्य संख्या 2 बजेट रु 4,20,000 अनुदान रकम तथा भुक्तानी प्रक्रिया
1: प्रस्तावको कुल लागतको बढ़ीमा 50%
2: निवेदन साथ संलग्न गर्न पर्ने कागजातहरू कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव अनुसूचित 2 को निवेदन र अनुसूचित 3 अनुसार प्रस्ताव ढाँचा कार्यक्रम कार्यान्वयन इकाई संखुवा सभाको वेबसाइट
0: www.pmampfankhuwasabha.gov.np
2: बाट प्राप्त गर्न सकिनेछ।
3: आवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू नागरिकताको प्रतिलिपि
2: कार्यक्रम सञ्चालनका लागि जग्गाधनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गाधनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि
0: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी अन्य कागजातहरू
3: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि
0: सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र थप जानकारीको लागि सम्पर्क नम्बर 029562855 98520580079 संखुवा सभा र 029420049 98207-73-76 भोजपुर। स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी आत्मनिर्भर अर्थतन्त्रको लागि कृषिको आधुनिकीकरण विशिष्टीकरण र औद्योगिकीकरण राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ संखुवा सभा।

नमस्कार, म गायक चन्द्र कुमार घले। सूचना, अभिव्यक्ति र मनोरञ्जनको आवाज यो हो एफएम पाखरी रस 104 मेगाहर्ज। म त सधैँ सुन्छु, तपाईँहरू पनि सुन्नु।

0: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 वैशाख 3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधि गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहाएको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: साथमा ल्याउनु पर्ने कागजातहरू:
0: नेपाली नागरिकताको प्रमाणपत्र,
1: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
0: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाणपत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
1: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
0: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाणपत्र,
1: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
0: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अध्यावधि गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
1: खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानेभञ्ज्याङ, सङ्खुवा सभा।

0: के को अवरोध हो यो बाटो बाटो फेरि
1: बाटो छेक्नै पर्ने भयो गुरुजी हामीलाई निकिता किराना पसलकै सामान चाहियो
2: निकिता किराना पसल नै किन
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने
2: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ
2: प्रोप्राइटर धन बहादुर तामाङ सम्पर्क 9842444762
0: निकिता किराना पसल तुम्लिङ टार गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर
3: प्रोप्राइटर सबिना जिमी तामाङ सम्पर्क नम्बर 9804589089 मिसन टेडेन सप्लायर्स
0: हातबारी 9 तुम्लिङ टार सङ्खुवा सभा

0: Jay Sermon Stage PM.
1: एकका प्रत्याग्रक मिले अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
2: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाता, खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इटा र रङ्ग रोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड खातारी तीन मङ्गलादेवी थान सुमनचोक प्रोप्राइटर धनबहादुर रसाइली। सम्पर्क नम्बर 9852517753 र 029560553।
3: पाखरीबास एफएम समय सूचक। यो पाखरीबास एफएम को समय हो, अहिले दिउँसो 1 बजे।
4: श्रोताहरू, अब हामी प्रस्तुत गर्दैछौ हिन्दी भाषाका गीत तथा संगीतहरू।

0: ওটা মাজা কিং, ও মাজা কিং।
1: মি
0: ঘরে নাই যাইছা কা?

0: सूचना संचार र मनोरञ्जनको आवास यो एफएम पाखीवास 104 मेगाहर्ज शंखुवा सभा
1: पाखीवास एफएम समय सूचक यो पाखीवास एफएम को समय हो अहिले दिउँसो 2 बज्यो
2: चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखीवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीथुमका शंखुवा सभा

0: चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीखुमका संखुवा सभा
1: पाखरीवास एफएम समय सूचक यो पाखरीवास एफएम को समय हो अहिले दिउँसो 3 बज्यो
2: सम्पूर्ण करदाताहरूमा खाकबारी नगरपालिका 4 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध
3: खाकबारी नगरपालिकाले सम्पत्ति कर मालपोत भूमि कर तिरो व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 साल वैशाख 3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अद्यावधिक गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहाएको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ
4: साथमा ल्याउनु पर्ने कागजातहरू
3: नेपाली नागरिकताको प्रमाणपत्र
4: जग्गा धनी प्रमाण पूर्जा लाल पूर्जा
3: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाणपत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात
4: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण
3: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाणपत्र
4: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र
3: जग्गाको नापी नक्सा
4: पहिलो वर्ष वा अगाडि तिरेको तिरो रसिद
3: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधि गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ
4: साथै सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य समेत भइरहेकोले समयमै यो सेवा लिनु हुन सम्पूर्ण लाभग्राहीमा हार्दिक अनुरोध गरिन्छ खाँदारी नगरपालिका 4 नम्बर वडा कार्यालय अरुणथान सङ्खुवा सभा

0: आस्था सुन चाँदी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन्न असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्रे बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन चार लिङलिङ बजार
0: प्रोप्राइटर खड्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 4 23 65 82
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शंकर
3: फोन नम्बर 98 11 33 96 97

0: रक्षा म्यूजिक प्राली हाम्रो अफिसियल यूट्यूब चैनल सब्सक्राइब गर्न भने नबिर्सनुहोला।
1: हरेक शुक्रबार विशेषज्ञ डाक्टर द्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पॉइंट।
2: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्मरोग चिनी रोग टन्सिल बाथ हार्जोनी नसा नाक कान घाँटी दम पिनास तल पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीको लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र सम्बन्धी रोग चर्मरोग चिनी रोग टन्सिल बाथ हार्जोनी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा

0: 7443 र 98-14-36-51-88 मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका 6 सङ्खुवा सभा।
1: के को अवरोध हो यो बाटो बाटो फेरि
2: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
3: निकिता किराना पसल नै किन?
1: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
3: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
2: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
3: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 98-42-44-47।
1: निकिता किराना पसल तुम्लिङटार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
0: प्रोप्राइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 98-04-58-99। मिसन टेरेन सप्लायर्स,
1: हातबारी 9, तुम्लिङटार, सङ्खुवा सभा।

0: ठेक्का ठेक्क मिले अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउन हो?
1: त्यसका लागि मङ्गला देवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाता, खाने पानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इटा र रङ्ग रोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड खातरी तीन मङ्गला देवी थान सुमन चोक, प्रोप्राइटर धनबहादुर रसाइली, सम्पर्क नम्बर 9852157753 र 029560553।
2: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण सम्बन्धी खाँदबारी नगरपालिका कार्यालयको सूचना।
3: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 7 बमोजिम सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गराउनु पर्ने बेहोरा रहेको विदितै छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण गर्दा देहाय अनुसार गर्नु गराउनु हुन निर्णय अनुसार अनुरोध छ।
4: राष्ट्रिय परिचय पत्र वा परिचय नम्बर प्राप्त गरेका लाभग्राहीहरूको हकमा अनिवार्य एनआईएम फिंगरप्रिन्ट स्क्यानर वा आइरिस डिभाइस मार्फत भेरिफिकेशन गरी सम्बन्धित वडा कार्यालयबाट नवीकरण गरिदिने। यदि कुनै कारणले बायोमेट्रिक भेरिफिकेशन हुन नसकेमा अन्य विकल्प जस्तै अल्फा अथेन्टिकेशन, एनआईडीमा उल्लेखित भएको व्यक्तिगत विवरण तथा फोटोबाट भेरिफिकेशन गरी नवीकरण तथा सूचीकरण गरिदिने।
2: अघिल्लो आर्थिक वर्षमा बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीको हकमा विवरण यकिन गरी सोही विवरणका आधारमा नवीकरण गरिदिने।
4: नयाँ लाभग्राहीको रूपमा सूचीकरण हुन वा नवीकरणका लागि लाभग्राहीले एनआईएन उपलब्ध गराएको तर कुनै पनि माध्यमबाट एनआईएन भेरिफिकेशन हुन नसकेकोमा प्रणालीमा सोही कुरा कैफियत जनाई सूचीकरण तथा नवीकरण गरिदिने।
2: बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त असहाय वा 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा राष्ट्रिय परिचय पत्र नभए तापनि लाभग्राहीको रूपमा सूचीकरण वा नवीकरण गरिदिने।
4: म्यादभित्र नवीकरण नभएका लाभग्राहीहरूको लगत कट्टा गरिने र लगत कट्टा भएका व्यक्तिहरूले पुनः लाभग्राहीमा सूचीकृत हुन चाहेमा सामाजिक सुरक्षा ऐन 2075 दफा 12 बमोजिम निवेदन दिन सक्ने व्यवस्था रहेकाले सोही बमोजिम गरिदिने।
2: निमित्त प्रमुख प्रशासकीय अधिकृत खाँदबारी नगरपालिका कार्यालय सङ्खुवा सभा। थप जानकारीको लागि नगरपालिका कार्यालयमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 029560250, 029560141 र 029560341।
5: सूचना सूचना सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सङ्खुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई सङ्खुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम सङ्खुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाई सङ्खुवा सभा, जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखपन नगरपालिका 1 र 9, खाँदबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालु गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरूण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4, साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण,
2: सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3-4, 5-6 र 7, चैनपुर नगरपालिका 5-6, 8-10 र 11, हातबारी नगरपालिका 1-2-4, 5-6, 7-8, 9-10 र 11, सभापोहरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3-4 र 5, चिचिला गाउँपालिका 1-5, सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2-3, 5-7 र 8, सडानन्द नगरपालिका 1-2-3-4-5-6-7-8-10-11-12-13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिछो गाउँपालिका 2-3-4 र 6।
6: कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम।
2: पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
6: आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि।
5: थप जानकारीको लागि सम्पर्क नम्बर 0295-62-855 संखुवा सभा, 0294-20-49 भोजपुर,
6: नवीन कुमार डागी 98-520-55-079 संखुवा सभा, जुनिता राई 98-520-77-376 भोजपुर।

0: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालयको जरुरी सूचना।
1: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 उपनियम 1 बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीले प्रत्येक आर्थिक वर्षको श्रावण 1 गतेदेखि भाद्र मसान्तसम्म नवीकरण गराइसक्नुपर्ने भएकोले मिति 2083 श्रावण 1 गतेदेखि 2083 भदौ 30 गतेसम्म नवीकरण गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै नवीकरण नगराउने लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन नसकिने हुँदा तोकिएको समयमा नवीकरण छुटेका लाभग्राहीहरूले नयाँ लाभग्राही सरह निवेदन दिएमा निवेदन दिएको अर्को महिनादेखि मात्र भत्ता प्राप्त गर्ने ब्यौरा समेत सम्पूर्णमा जानकारी गराइन्छ।
0: आवश्यक कागजातहरू नागरिकता प्रमाण पत्रको फोटोकपी 1 प्रति, हालसालै खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति, साथै राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐन 2076 दफा 3 र 10 प्रयोजनका लागि नेपाल राजपत्र भाग 5 मिति 2081 असार 10 गते सूचना प्रकाशन गरी सार्वजनिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको लागि राष्ट्रिय परिचय पत्रसँग बायोमेट्रिक भेरिफिकेसन गर्नुपर्ने भएकाले सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्दा 90 वर्ष माथिका ज्येष्ठ नागरिक, क वर्ग अपाङ्गता भएका व्यक्ति र 5 वर्ष उमेर नपुगेका बालबालिका बाहेकका सम्पूर्ण लाभग्राहीहरूको बायोमेट्रिक भेरिफिकेसन गराउनु हुन सबैमा अनुरोध छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र सकल र 1 प्रति फोटोकपी, एकल वा विधवा महिलाको हकमा हालसम्म अर्को विवाह नगरेको वडाको सिफारिस 1 प्रति, बाल पोषणको हकमा जन्मदत्ता प्रमाण पत्र तथा संरक्षकको नागरिकताको फोटोकपी 1 प्रति, राष्ट्रिय परिचय पत्रको नम्बर वा आवेदन फारम। थप जानकारी लिनु परेमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानीमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: सम्पर्क व्यक्तिहरू वडाध्यक्ष सुमन विसुङ्के 98520-58129, वडा सचिव उपेन्द्र भट्ट 98520-04-00, सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानी दिङला भोजपुर।

0: सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सङ्खुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सङ्खुवा सभाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साउन 29 देखि 2083 भदौ 25 गते भित्र कार्यक्रम कार्यान्वयन इकाई सभा,
0: जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी
1: र जोन सम्पर्क एकाई दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: तपसिल सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास।
3: लक्षित लाभग्राही 16 वर्षदेखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषि उद्यमी।
2: कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवा सभा र भोजपुर जिल्लाभरि।
3: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भएको अनुसार लक्ष्य संख्या 19,
2: बजेट रु 76 लाख, अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लगतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा जम्मा गरिने।
1: सञ्चालन हुने अर्को कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन। लक्षित लाभग्राही 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषक उद्यमी। कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवा सभा र भोजपुर जिल्लाभरि। कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए अनुसार लक्ष्य संख्या 2, बजेट रु 4,20,000, अनुदान रकम तथा भुक्तानी प्रक्रिया।
0: प्रस्तावको कुल लागतको बढ़ीमा 50%।
2: निवेदन साथ संलग्न गर्न पर्ने कागजातहरू। कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूचित 2 को निवेदन र अनुसूचित 3 अनुसार प्रस्ताव ढाँचा। कार्यक्रम कार्यान्वयन इकाई सङ्खुवा सभाको वेबसाइट
1: www.pmanpfankhuwasabha.gov.np
2: बाट प्राप्त गर्न सकिनेछ।
3: आवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू, नागरिकताको प्रतिलिपि,
2: कार्यक्रम सञ्चालनका लागि जग्गाधनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गाधनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि,
1: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
3: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
1: सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र। थप जानकारीको लागि सम्पर्क नम्बर 029562855 98520 5859079 सङ्खुवा सभा र 029420495 98207773776 भोजपुर। स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, आत्मनिर्भर अर्थतन्त्रको लागि कृषिको आधुनिकीकरण, विशिष्टीकरण र औद्योगिकीकरण। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सङ्खुवा सभा।

0: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 वैशाख 3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहायको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: साथमा ल्याउनु पर्ने कागजातहरू:
0: नेपाली नागरिकताको प्रमाण पत्र,
1: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
0: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाणपत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
1: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
0: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाणपत्र,
1: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
0: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधिक गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
1: खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, माने भन्ज्याङ, सङ्खुवा सभा।

0: पार्थिवास एफएम समय सूचक यो पार्थिवास एफएम को समय हो अहिले दिउँसो 4 बजे
1: श्रोताहरू अब हामी प्रस्तुत गर्दैछौ केही आधुनिक गीतहरू
2: सूचना संचार र मनोरञ्जनका आवाज यो एफएम पार्थिवास 104 मेगाहर्ज खादबारी 3 शङ्खुवासभा

0: सूचना संचार र मनोरञ्जनको आवाज यो हो एफएम पाखरीबाज खादरी टिम धरुथुमका संखुवा सभा
1: पाखरीबाज एफएम समय सूचना यो पाखरीबाज एफएम को समय हो अहिले साँझ 5 बज्यो।

0: गहना प्रतिको चाहनु, सुन्दरता प्रतिको आकर्षण जोगाई राख्न चाहनुहुन्छ भने केवल सिद्ध काले ज्वेलर्स। टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा, अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खादबारी नौ तुम्लिङटार खाद्य संस्थान अगाडि। सम्पर्क 029575045 9842046146।
0: मनदेखि मन पराएका डिजाइनहरूको लागि।

0: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर
1: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा नियमित दाँत जाँच स्केलिङ तथा पोलिसिङ फिलिङ रुट क्यानल दाँत निकाल्ने डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट
0: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
1: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर पाटन हस्पिटल रोड लगनखेल सम्पर्क 01-5454-6 व्हाट्सएप 98-65-44-24-96
2: तीन महिना तिर्नुहोस् सात महिना चलाउनुहोस् क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र HDTV च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
1: महालेखा परीक्षकको कार्यालयको अनुरोध महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-1050-0061 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ। रङ्गीन छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: साली नदीको शिर,
2: मणिचूडको काख,
1: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
1: भीडभाडबाट टाढा,
2: सहरबाट नजिकै,
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर।
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9141954181, वेबसाइट झुले.com.np।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बेलुकीको 6 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भोटेकोसी बाढ़ीको 21 दिनमा पनि सुरुङमा खोजी चल्दै भाँचिएको कृष्णवीर सड़कमा नयाँ ट्र्याक खोल्ने काम सकियो। पर्सीदेखि दुईतर्फी गाड़ी चल्ने। मकवानपुरमा माइक्रो बस दुर्घटना हुँदा चारजनाको ज्यान गयो।
0: सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रमाना दिन सरकारको निर्देशन। रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलब असुल गर्ने।
1: पुँजी बजार सुधार कार्ययोजनाले शेयर बजारमा उत्साह। नेप्से 48 अंकले बढ़्यो। अत्यावश्यक वस्तुमा मूल्य वृद्धि र कालोबजारी बढ़्दो। हस्तक्षेप थालेको सरकारको दावी।
2: यो अब महसुस गर्ने गरिने यसको रिजल्ट एक दुई दिनभित्रै आउन थाल्छ। चिनीको विषयमा आजदेखि नै इन्टरभेन्सनको काम शुरू गरिसकेका छौं।
0: सन् 2020 दशक चीनको पक्षमा हुने बारेको बहस तीव्र। अमेरिकाको ऊर्जा नीतिमा परिवर्तनले जलवायु संरक्षणमा चुनौती।
1: र डेभिड वार्नरले काठमाडौँको खाजबाट एनपीएल खेल्ने। जिम्बाब्वेका ब्रेन्डन टेलर भने सबैभन्दा लामो समयसम्म एक दिवसीय क्रिकेट खेल्ने खेलाडी।
3: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्। जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
4: बाढीको वेगले प्रलयको बिगुल बजाइसक्दा पनि भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि हाम्रो मौनता कहिलेसम्म।
3: जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 स्थानीय तहको सहभागितामा नीलगिरी हिमालको काठ, काली गण्डकीको तट, मोक्ष भूमि जोमसोम मुस्ताङमा आयोजना हुने घरपझुङ जलवायु परिवर्तन सम्मेलन 2082 सहभागी बनाऊ।
4: आयोजक भरतझोङ गाउँपालिका जोमसोम मुस्ताङ।
3: स्थानीय तहको जिम्मेवारी जलवायु न्यायका लागि साझेदारी।
4: भरतझोङ घोषणा पत्र जारी गरौ, जलवायु न्यायको नेतृत्व गरौ।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। भोटेकोसी नदीमा प्रलयकारी बाढ़ी आएको 21 दिन आज पनि मानिसहरू जीवित फँसेको आशंका सहित जलविद्युतको सुरुङमा खोजी कार्य भइरहेको छ। चिलिमी जलविद्युत आयोजनाको सुरुङमा बाढ़ीपछि फँसेका 6 जनाको खोज तथा उद्धारको प्रयास भइरहेको राष्ट्रपतिका सांसद एवं इन्जिनियर श्रीराम नेवानेले जानकारी दिनुभएको छ। यसैबीच बाढ़ीका कारण जलविद्युत क्षेत्रमा ठूलो क्षति पुगेपछि सरकारले विपद सहन सक्ने संरचना निर्माणका लागि नयाँ सुरक्षा अवधारणा अघि सारेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले आयोजनाको जोखिम न्यूनीकरण र कामदारको सुरक्षाका लागि नीतिगत सुधार सहित 6 मुख्य मुद्दा प्रस्तुत गरेको हो। नयाँ अवधारणामा अनिवार्य पूर्ण संरचनात्मक बीमा, हरेक आयोजनामा सुरक्षा अधिकारीको व्यवस्था, नियमित उद्धार तालिम, स्पष्ट कार्य आकस्मिक योजना, पावर हाउसमा कम्तीमा 30 दिन पुग्ने खाद्यान्न भण्डारण र सुरुङको पुनर्संरचना जस्ता विषय समेटिएका छन्। सरकारले अब जलविद्युत आयोजनालाई अनुमति पत्र दिँदा यी सुरक्षा मापदण्डहरू पालना बारे सम्झौता गर्नेछ।
1: यसबीच नागडुङ्गा मुगलिन सड़क खण्ड र अन्तर्गत कृष्णवीर सड़कमा नयाँ ट्र्याक खोल्ने काम सम्पन्न भएको छ। त्रिशुलीले कटान गरेर सड़क भाँसिएको ठाउँमा केही माथिबाट नयाँ ट्र्याक खोल्ने काम सकिएको र कृष्णवीर खण्डमा पर्सी बिहिबारदेखि दुईतर्फी गाड़ी चलाउने सड़क विभागले जनाएको छ। अस्ति आइतबारदेखि केही गाड़ी सञ्चालन भइरहेकामा बिहिबार बिहानदेखि पूर्ण रूपमा सड़क सञ्चालन गर्ने तयारी भइरहेको सड़क विभागले जनाएको छ। बाढ़ी र पहिरोका कारण क्षति पुगेको कृष्णभीरमा विज्ञहरूको प्राविधिक अध्ययनपछि 250 मिटर लामो नयाँ ट्र्याक बनाइएको छ। अहिले सड़कमा ग्राभल गर्ने, नाली निर्माण गर्ने र सुरक्षाका लागि बत्ती तथा ट्राफिक संकेत राख्ने काम भइरहेको छ। सम्भावित पहिरो हटाउन उपकरणहरू तयारी अवस्थामा राखिनका साथै वैकल्पिक मार्गका रूपमा बेनीघाट फिस्लिङ खण्डमा पनि काम अघि बढ़ाइएको छ।
0: सरकारले भोटेकोशी बाढ़ीबाट प्रभावित नागरिकको तत्काल पुनर्लाभ, पुनर्स्थापना तथा दीर्घकालीन पुननिर्माणलाई गति दिन विकास साझेदार र गैर सरकारी संस्थाहरूलाई एकीकृत रूपमा परिचालन गर्ने भएको छ। विपद जोखिम न्यूनीकरण सम्बन्धी राष्ट्रिय कार्य मंचको बैठकमा साझेदार संस्थाका प्रतिनिधिहरूले अहिलेसम्म भएका उद्धार तथा राहत कार्यको समीक्षा गर्दै आउँदो सहयोग बारेमा धारणा राखेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले सबै साझेदार संस्थालाई प्राधिकरणको विस्तारित अंगका रूपमा मिलेर काम गर्न आग्रह गर्नुभयो। उहाँले प्रभावितको तत्काल आवश्यकता पूरा गर्दै दीर्घकालीन पुननिर्माणका लागि प्रभावकारी सहकारी आवश्यक रहेको बताउनुभयो। बैठकले सरकारी निकाय, सुरक्षा संयन्त्र र साझेदार संस्थाहरू बीच बलियो समन्वय कायम गरी प्रभावित क्षेत्रमा राहत पुनर्स्थापना र क्षतिको पछिको पुनर्निर्माणलाई तीव्रता दिने निर्णय गरेको छ।
1: रसुवाको बटेकुसी बाढ़ीका कारण कैलाश मानसरोवर र गोसाईगुण्ड भ्रमणमा गएका 34 देशका 607 विदेशी र 188 नेपाली पर्यटक बेपत्ता भएका विवरण सार्वजनिक भएको छ। पर्यटन विभागका अनुसार बेपत्ता हुनेमा सबैभन्दा धेरै 199 जना भारतीय नागरिक रहेका छन् भने अमेरिका, मलेसिया, युक्रेन र चीन सहितका पर्यटक पनि सम्पर्क विहीन छन्। स्थानीय प्रशासन र सुरक्षा निकायले खोज तथा उद्धार राहत कार्यलाई तीव्रता दिएका छन्। अहिलेसम्म 310 विदेशी पर्यटकको सकुशल उद्धार गरिएको छ भने सम्पर्कविहीन भएका अन्य 13 जना सम्पर्कमा आएका छन्।
0: यसैबीच प्रतिनिधि सभाका सांसदहरूले भोटेकोशी बाढ़ीमा बेपत्ता भएकाको खोजी तीव्र पार्न र फेला परेका शवहरूको डीएनए परीक्षण प्रतिवेदन तत्काल उपलब्ध गराउन सरकारको ध्यान आकर्षण गराएका छन्। आजको बैठकमा सांसदहरूले आफन्तको अवस्था थाहा नहुँदा पीड़ित परिवार अन्यलमा परेको भन्दै राहत र पुनर्स्थापना कामलाई पनि तीव्रता दिन माग गरे। साथै विपदपछिको खोज, उद्धार, पुनर्निर्माण र राहत वितरणको प्रभावकारी अनुगमनका लागि उच्च स्तरीय सर्वदलीय संसदीय विशेष समिति गठन गर्न समेत सांसदहरूले सभामुख मार्फत सरकारको ध्यान आकर्षण गराएका छन्।
1: हेटौडाबाट काठमाडौँ आउँदै गरेको माइक्रोबस मकवानपुरको इन्द्र सरोवर गाउँपालिका 2 सल्ले सुकौरामा दुर्घटना हुँदा 4 जनाको ज्यान गएको छ। आज दिउँसो 2 बजेतिर दुर्घटना भएको गाड़ी सड़कबाट झण्डै 500 मिटर तल भीरमा खसेको हो। इलाका प्रहरी कार्यालय भीमफेटीका अनुसार गाड़ीमा 8 जना चढ़ेका थिए, 4 जनालाई उद्धार गरिएको छ। उद्धार गरिएकामा 1 जनालाई हेटौडा अस्पताल पठाइएको छ भने गम्भीर घाइते 3 जनालाई काठमाडौँ ल्याएको इलाका प्रहरी कार्यालय भीमफेटीले जनाएको छ।
0: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमना दिन सबै सम्बन्धित निकायलाई निर्देशन दिएको छ। मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, 7 प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय र पालिकाहरूलाई आज परिपत्र गर्दै सरूवा भएका कर्मचारीलाई विभिन्न वाहनामा साबिकै कार्यालयमा राखेर कामकाज गराउने तथा सरूवा भइसकेपछि पनि रमना नदी पुरानै कार्यालयबाट तलब भत्ता भुक्तानी गर्ने प्रवृत्ति अन्त्य गर्न निर्देशन दिएको हो। कतिपय कार्यालयहरूले कर्मचारीको सरूवा भइसकेपछि पनि रमना नदी साबिकै कार्यालयमा काम गराउने र त्यहीँबाट तलब तथा भत्ता भुक्तानी गर्ने गरेको पाइएपछि यस्तो व्यवस्था कडाईका साथ कार्यान्वयन गर्न भनिएको हो। परिपत्रमा निजामती सेवा नियमावलीमा भएको व्यवस्थालाई स्मरण गराउँदै सरूवा भएको कर्मचारीलाई तोकिएको अवधिभित्र रमना नदी साबिकै कार्यालयबाट तलब भत्ता भुक्तानी गरिएमा त्यसरी भुक्तानी भएको रकम सम्बन्धित कार्यालय प्रमुख र भुक्तानी दिने लेखा प्रमुखबाट असुल उपर गर्ने स्पष्ट पारिएको छ। मन्त्रालयले सरूवा भएका कर्मचारीलाई रमना दिने विषयमा कुनै ढिलाइ नगर्न तथा प्रचलित कानून र नियमावलीमा तोकिएको प्रक्रिया अनिवार्य रूपमा पालना गर्न सम्बन्धित कार्यालयलाई आग्रह गरेको छ। मन्त्रालयले सरूवा भएका कर्मचारीले निर्धारित अवधिमा रमना दिने, नयाँ कार्यालयमा हाजिर हुने वातावरण बनाउने तथा तलब भत्ता भुक्तानी सम्बन्धी व्यवस्था कानून अनुसार कार्यान्वयन गर्न सबै निकायलाई सचेत गराएको छ।
1: कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तनबाट उत्पन्न चुनौती समाधानका लागि संघ प्रदेश र पालिकाले साझा संकल्पका साथ अघि बढ्नुपर्ने बताउनु भएको छ। मुस्ताङको घरबझोङ गाउँपालिका 4 जोनसम्म आजदेखि शुरू भएको घरबझोङ जलवायु सम्मेलन 2083 उद्घाटन गर्दै मन्त्री चौधरीले जलवायु परिवर्तनको असर कुनै एउटा क्षेत्र वा तहमा मात्र सीमित नरहेकाले यसको सामना गर्न सबै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनु भएको छ। घरबझोङ गाउँपालिकाको आयोजनामा शुरू भएको सम्मेलनमा देशभरका 420 पालिकाले सहभागिता जनाउने प्रतिबद्धता जनाएका छन्। दुई दिनसम्म चल्ने सम्मेलनको मुख्य उद्देश्य हिमाल पहाड़ र तराईका पालिकाले जलवायु परिवर्तनका कारण भोगिरहेका समस्या जोखिम तथा अनुकूलनका उपायबारे साझा धारणा निर्माण गर्नु रहेको आयोजकले जनाएको छ। यसैबीच सम्मेलनलाई शुभकामना सन्देश दिँदै प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सृजित जोखिम तथा विपद न्यूनीकरण र व्यवस्थापनका लागि विश्व समुदायसँग सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताउनु भएको छ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। बजारमा अत्यावश्यक वस्तुको मूल्य वृद्धिमा सरकारी हस्तक्षेप बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
10: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
9: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
10: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
11: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
12: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकुसी बाढ़ीको 21 दिनमा पनि सुरुङमा खोजी चल्दै भाषेको कृष्णगिरी सड़कमा नयाँ ट्र्याक खोल्ने काम सकियो। पर्सीदेखि दुईतर्फी गाड़ी चल्ने। मकवानपुरमा माइक्रोबस दुर्घटना हुँदा 4 जनाको ज्यान गयो। सर्व भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रमना दिन सरकारको निर्देशन। मकवान रमना नदी कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलब असुल गर्ने लगायतका खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग। बजारमा दाल चामल तरकारी फलफूल माछा मासु अण्डा जस्ता अत्यावश्यक वस्तुको मूल्य अस्वाभाविक रूपमा बढ़ेको छ। ग्यास चिनी जस्ता अत्यावश्यक वस्तु बजारमा उपलब्ध नहुँदा उपभोक्ताहरू मारमा परेका छन्। बजारलाई व्यवस्थित बनाउन र उपभोक्ता हक संरक्षण गर्न वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, गुणस्तर तथा नापतोल विभाग तथा सरकारका विभिन्न निकाय क्रियाशील भए पनि उपभोक्ताले राहत महसुस गर्न सकेका छैनन्। बजार अनुगमन, मूल्य नियन्त्रण र आपूर्ति व्यवस्थालाई सहज बनाउन भइरहेका प्रयासबारे साथी सम्झना महर्जनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतसँग कुराकानी गर्नुभएको छ।
2: अहिले खास गरी रसुवा बाढ़ीले मुख्य राजमार्ग अवरूद्ध भएपछि बजारमा असन्तुलन फिल सबैलाई भइराखेको छ। अब यसमा हामीले अहिले वाणिज्य विभाग मार्फत दैनिक 13-14 अनुगमन टोलीहरू परिचालन गरिराखेका छौं। कालोबजारी नहोस्, मूल्य वृद्धि नहोस्, कसैले पनि चाहिँ अब फ्रड गर्न नपाओस् भन्ने हिसाबले, र यसमा अहिले पछिल्लो चरणमा सबैभन्दा बढी अलिक ग्यासको आपूर्ति व्यवस्थापनमा जुन दबाव हामीले झेल्नु परिराखेको छ, यो दबाव काठमाडौँ उपत्यकामा विशेष गरी यो राजमार्ग बन्द भइसकेपछि काठमाडौँ धादिङ र काभ्रेमा भएका करिब 22 उद्योगमा सिलिन्डर रिफिलिङ गर्न सकिएको छैन, बुलेट आउन नसकेको कारणले। त्यसले गर्दा यताका जो काठमाडौँ भ्यालीमा ग्यास आपूर्ति हुन्थ्यो यताका उद्योगहरूबाट खाली सिलिन्डरहरू पनि हामीले तराईका उद्योगहरूमा लगेर फिलिङ गरेर दैनिक 30-50 हजारसम्मको सिलिन्डरहरू आपूर्ति गरेर अनि बिक्री वितरणको व्यवस्था मिलाउनु परिराखेको कठिन परिस्थितिमा पनि हामी छौं। राजमार्ग चाहिँ बन्ने क्रममा भएको र अब चाँडै भोलि पर्सितिर अलिक खुलिसकेपछि अब खास गरी बुलेटहरू यताको उद्योगहरूमा आउँछ र अब त्यो पनि अब बिस्तारै सहज हुने स्थितिमा जान्छ भन्ने लागेको छ।
13: यो बाहेक अत्यावश्यक चिनी लगायतका खाद्य वस्तुमा चाहिँ अचाक्ली मूल्य वृद्धि भइरहेको छ, अनुगमन पनि गरिरहनु भएको छ, यति हुँदा हुँदै पनि किन बढ़िरहेको छ त मूल्य?
2: अब यो मूल्य वृद्धिको कारण हामी पनि अहिले हेरिराखेका छौँ, खास गरी उत्पादक र पालमा ल्याउने आयातकर्ताको लेभलदेखि लिएर खुद्रासम्मको लेभलमा कहाँनिर चाहिँ यो चाहिँ अलिकति गडबड भइराखेको छ अथवा के हो सिनारियो भनेर हामी त्यो अध्ययन गरिरहेका छौँ। अहिले चिनीको हामीले हिजो मात्रै पनि खास गरी हाम्रो सरकारी संस्थानहरू एसटीसी र खाद्य सङ्घ जति उपलब्ध छ त्यसलाई मार्केटमा लैजाने विषयमा हामीले कुरा गरिराखेका छौँ। केही मार्टहरू जो चाहिँ अलिक धेरै ब्रान्चहरूको कारण हामी पनि अहिले हेरिराखेका छौँ, खास गरी उत्पादक र पालमा ल्याउने आयातकर्ताको लेभलदेखि लिएर खुद्रासम्मको लेभलमा कहाँनिर चाहिँ यो चाहिँ

0: छ र जहाँसम्म चामल दाल तेलको सन्दर्भ छ आयातकर्ताको लेभलमा र उत्पादकको लेभलदेखि तल खुद्राको लेभलमा जाँदाखेरि त्यसको चेन इफेक्ट कहाँनिर परेको छ भन्ने अहिले हाम्रो अनुगमन टोली त्यसमा फोकस भएर काम गरिराखेको स्थिति छ। हामीले सम्बन्धित आयातकर्ताका छाता संस्थाहरू र खास गरी उद्योगका छाता संस्थाहरूसँग चाहिँ यो खालको कुराहरू हुनुहुँदैन भनेर हामीले निर्देशन पनि दिइराखेको स्थिति छ।
1: उपभोक्ताले चाहिँ सरकारले हस्तक्षेपकारी भूमिका निर्वाह नगरेको महसुस गरिरहेका छन्। उपभोक्ताले महसुस गर्ने गरी कहिलेदेखि चाहिँ अलिकति सहज
0: यो अब महसुस गर्ने गरी नै यसको रिजल्ट एक दुई दिनभित्रै आउन थाल्छ। चिनीको विषयमा आजदेखि नै इन्टरभेन्सनको काम शुरू गरिसकेका छौँ। बजारको चाहिँ व्यवस्थापन गर्ने काम निजी क्षेत्रले गरेको छ। सरकारले क्याटालिटिकको भूमिका मात्रै निर्वाह गरिराखेको स्थिति हो। बढीभन्दा बढी निजी क्षेत्र जिम्मेवार हुनुपर्छ र यी कुराहरूलाई व्यवस्थित गर्नको लागि निजी क्षेत्रले पनि सरकारलाई सहयोग गर्ने, निजी क्षेत्र पनि जिम्मेवार हुने, निजी क्षेत्रले पनि एउटा आफ्नो चाहिँ इथिक्समा रहेर सोसल कर्पोरेट रेस्पोन्सिबिलिटी निर्वाह गर्ने कुराहरू पनि साथसाथै आउँछ। त्यही हिसाबले उहाँहरूलाई हामीले भनिराखेका छौँ, मूल्य बढी लिएको भन्ने तपाईँहरूका गुनासो आएको छ भने हामीलाई सेयर गर्नुहोस् न, हामी स्पेसिफिक रूपमै त्यसलाई चाहिँ नियन्त्रण गर्नेतर्फ तत्कालै लागिरहेछौँ, हामी गर्छौँ। जसले चाहिँ अब चाहिँ गल्ती गरेको छ, जसले कमी कमजोरी गरेको छ, उहाँहरू सजायको भागीदार पनि हुनुहुन्छ र जसले फेयर काम गर्नु भएको छ उहाँहरूलाई चाहिँ मन्त्रालयले प्रमोट पनि गर्छ र सहजीकरण पनि गर्छ। फेरि
2: उहाँ हुनुहुन्थ्यो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेत। नेपाल दर्पणमा खबरको सिलसिला। सांसदहरूले दैनिक भोगी वस्तुमा अस्वाभाविक मूल्य वृद्धि र कालो बजारी नियन्त्रण गर्न तथा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव अन्त्य गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा उहाँहरूले उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाउन र नागरिकलाई सहुलियत दिन सरकारसँग माग गर्नुभएको हो। सांसद बदन कुमार भण्डारीले ग्यासको अभावसँगै अहिले तेल, चिनी, दाल, चामल लगायत दैनिक उपयोगी वस्तुको मूल्य आकाशिएको भन्दै तत्काल मूल्य वृद्धि नियन्त्रण गर्न माग गर्नुभयो।
3: सरकारले ल्याएको पूँजी बजार सुधार कार्ययोजनाले आज शेयर बजारमा सकारात्मक प्रभाव पारेको छ। हिजो अर्थमन्त्री स्वर्णिङ वाग्लेले पूँजीगत लाभ कर अहिलेको भन्दा आधा घटाउने सहित बजार सुधारको कार्ययोजना सार्वजनिक गरेपछि आज बजारमा उत्साह देखिएको हो। आज शेयर बजार परिसूचक नेप्से 48.57 अंकले बढ़ेर 2633.62 बिन्दुमा पुग्यो। आज सबै समूहको उपसूचक बढ़ेर बजार हरियाली भएको दिन लगानी र बीमा समूह 2.5% भन्दा धेरैले उकालो लागेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 4.68 अर्ब को कारोबार भएकामा आज 347 कम्पनीको 2,03,00,00 रित्ता सेयर 8.29 अर्ब रूपियाँमा किनबेच भएको छ। यो कारोबार रकम दुई महिना यताकै उच्च हो। यसरी असार 30 गते 8.41 अर्ब रूपियाँ बराबरको सेयर किनबेच भएको थियो। अर्थ मन्त्रालयले पूँजी बजार सुधारका लागि हिजो सार्वजनिक गरेको 21 बुँदे कार्ययोजनामा बजारको संरचनागत सुधार, लगानीकर्ताहरूको हित संरक्षण तथा पूँजी बजारलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषय समेटिएको छ। कार्ययोजनामा दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्ने गरी पूँजीगत लाभकरमा सुधारको प्रस्ताव गरिएको छ। 365 दिनभन्दा बढ़ी अवधि स्वामित्वमा रहेको धितोपत्रबाट प्राप्त लाभमा 3.75% तथा 365 दिन वा त्योभन्दा कम अवधि स्वामित्वमा रहेको धितोपत्रबाट प्राप्त लाभमा 5% पूँजीगत लाभकर कायम गर्ने प्रस्ताव गरिएको छ। यसअघि चालू आर्थिक वर्षको बजेट मार्फत अल्पकालीन लगानीमा 10% र दीर्घकालीन लगानीमा 7.5% पूँजीगत लाभकर कायम गरिएको थियो।
2: यसैबीच गएको आर्थिक वर्ष 2082-83 घर जग्गा कारोबार बढ़ेको छ। नेपाल राष्ट्र बैंक अनुसार गएको आर्थिक वर्षमा देशभर झण्डै 7,20,86,00,00,000 रूपियाँ बराबरको घर जग्गा कारोबार भएको छ। आर्थिक वर्ष 2081-82 भने देशभर 3,86,15,00,00,000 रूपियाँको मात्रै घर जग्गा कारोबार भएको थियो। यस हिसाबले एक वर्षमा घर जग्गा कारोबारको रकम झण्डै 3,34,71,00,00,000 रूपियाँले बढ़ेको देखिन्छ। राष्ट्र बैंक अनुसार आर्थिक वर्ष 2082-83 घर जग्गा कुल कारोबार संख्या अघिल्लो आर्थिक वर्ष तुलनामा 4.74% वृद्धि भएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: कृषि मन्त्र नार्टसँग
5: बाढ़ीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा घिर्कोन छर्किएर गाड्नुहोस्।

0: नेपाल को एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशी को कनेक्शन।
2: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
3: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
2: बाढीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
0: सीधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। हुलाकी राजमार्ग अन्तर्गत झापाको झापा गाउँपालिका 2 र गौरीगंज गाउँपालिका 1 जोड्ने कन्काई पुल 14 वर्षसम्म अलपत्र पार्ने निर्माण कम्पनी पप्पु महादेव खिम्ती संयुक्त उपक्रम जेबीलाई सरकारले झण्डै 2 अर्ब रूपियाँ जरिवाना तिराउनु भएको छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरले सार्वजनिक खरिद ऐन बमोजिम 1,99,12,58,775 रूपियाँ सरकारी राजस्व खातामा दाखिला गर्न 35 दिने सार्वजनिक सूचना जारी गरेको छ। तोकिएको समयभित्र रकम दाखिला नगरे निर्माण कम्पनीको चल अचल सम्पत्ति रोक्का गरी सरकारी बाँकी सर तहसील कार्यालय मार्फत असुल उप गर्ने कार्यालयले जनाएको छ। साथै सड़क विभाग अन्तर्गतका अन्य कार्यालयबाट निर्माण व्यवसायले पाउने कुनै पनि भुक्तानी रोक्का राख्न सम्बन्धित निकायलाई पत्राचार समेत गरेको छ।
4: नेपाली कांग्रेसले निर्वाचन निर्देशिका 2083 जारी गरेको छ। 15 महाधिवेशनलाई लक्षित गर्दै नयाँ निर्देशिका ल्याएको हो। निर्देशिका अनुसार केन्द्रीय सभापतिको उम्मेद्वार बन्न 40,000 रूपियाँ शुल्क लाग्नेछ। सभापतिमा उम्मेद्वारीको दर्ता गर्नका लागि 10 जना प्रस्तावक र 10 जना समर्थक राख्नुपर्ने व्यवस्था समेटिएको छ। यस्तै उपसभापति र महामन्त्री पदमा उम्मेद्वारी दिन 30,000, सहमहामन्त्रीको लागि 2 र केन्द्रीय सदस्य पदमा उम्मेद्वारी पदको लागि 11,000 शुल्क लाग्नेछ। कार्यसूचीमा केन्द्रीय सभापतिदेखि तल्लो तहसम्म उम्मेद्वारी दिनको लागि शुल्क लाग्ने उल्लेख छ।
5: राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिले संक्रामक पशुरोग नियन्त्रण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक 2083 संशोधन सहित सर्वसम्मतिले पारित गरेको छ। आज बसेको समितिको बैठकमा विधेयकमाथि छलफलपछि सभापति कृष्णबहादुर रोकाएले संशोधन सहित पारित गर्न प्रस्ताव गर्नुभयो। यो प्रस्ताव सर्वसम्मतिले पारित भएपछि समितिले विधेयकको प्रतिवेदन परिमार्जन सहित अनुमोदन गरेको हो। विधेयकमा संक्रामक पशुरोगको पहिचान, रोकथाम, नियन्त्रण तथा सम्भावित संक्रमणबाट पशुधनलाई सुरक्षित राख्न आवश्यक कानून व्यवस्था गर्ने विषय समेटिएको छ।
4: देशभर आज राति कोशी प्रदेशका पहाड़ी तथा तराई भूभागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही ठाउँ तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै ठाउँमा मेघगर्जन तथा चट्टानसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। यस्तै कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका केही ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका थोरै ठाउँमा मेघगर्जन र चट्टान सहित मध्यम वर्षाको सम्भावना छ। तराईतर्फ कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ तथा मध्य सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै ठाउँमा मेघगर्जन तथा चट्टान सहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
5: यसरी दिउँसो तराईका धेरै ठाउँमा तापक्रम 30 डिग्री सेल्सियस भन्दा माथि मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो तराईका विभिन्न ठाउँमा अधिकतम तापक्रम 35 देखि 38 डिग्री सेल्सियससम्म पुगेको छ। विशेष गरी धनगढ़ी, नेपालगंज, भैरवा र सिमरातर्फ अधिकतम तापक्रम 36 देखि 38 डिग्री सेल्सियसको बीचमा रहेको छ।
4: धनुषाको विदेहा नगरपालिकाबाट झण्डै 2 हप्ता अघि अपहरण परेका 15 महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ। भदौ 18 गते अपहरण परेका धनुषाको विदेहा नगरपालिका 6 कमलेश महतोको 15 महिने छोरा सिद्धान्त महतोलाई गैराती त्यही नगरपालिकाको वडा नम्बर 1-10 गजा क्षेत्रबाट सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ। बच्चालाई छाडेर भाग्दै गरेको अवस्थामा धनुषा कमला नगरपालिका 9 पुणिता देवी पासवानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताउनुभयो।
5: नेपाल दर्पणमा अब विदेशका खबर। अमेरिकी प्रभाव क्रमशः कमजोर हुँदै जाँदा र चीनले आर्थिक, कूटनीतिक तथा सैन्य उपस्थिति बढ़ाउँदै लैजाँदा सन् 2020 को दशक चीनको दशक बन्ने बहस विश्वभर तीव्र बनेको छ। चीनी राष्ट्रपति शी जिनपिङको नेतृत्वमा चीनले आफ्ना प्राथमिकता अनुकूल अन्तर्राष्ट्रिय व्यवस्था निर्माण गर्न खोजिरहेको विश्लेषकहरूले बताएका छन्। अमेरिकी विदेश नीति विश्लेषक रायन ह्यासका अनुसार चीनले अमेरिकासँग तत्काल प्रत्यक्ष शक्ति संघर्ष गर्नुभन्दा आफ्नो प्रभाव विस्तार गर्दै नयाँ अन्तर्राष्ट्रिय व्यवस्थाको नेतृत्वका लागि आधार तयार पारिरहेको छ। चीनले अमेरिकी नेतृत्वको उदार व्यवस्थाका कतिपय मान्यता परिवर्तन गर्न खोजे पनि आफूलाई फाइदा पुग्ने अन्तर्राष्ट्रिय प्रणालीका विशेषता भने कायम राख्न चाहेको छ। अन्तर्राष्ट्रिय नियोग यूएसएआईडी जस्ता कार्यक्रममा भएको कटौती र अमेरिकी नीतिमा बढ़ेको स्वार्थ केन्द्रित दृष्टिकोणले अमेरिकाको सफ्ट पावर कमजोर बनाएको विश्लेषण भइरहेको छ। विदेशकै अर्को प्रसंगमा अमेरिकी वातावरण संरक्षण निकायले कोइला र प्राकृतिक ग्यासबाट संचालन हुने विद्युत गृहबाट निस्कने पृथ्वीको तापक्रम बढ़ाउने हरित गृह ग्यास उत्सर्जन नियन्त्रण गर्ने नियम खारेज गरेको छ। हिजो घोषणा गरिएको यो निर्णयले पूर्व राष्ट्रपति जो बाइडेन र बराक ओबामाको कार्यकालमा अघि बढ़ाएका जलवायु परिवर्तन सम्बन्धी नीतिबाट ठूलो परिवर्तन भएको देखिएको छ। अमेरिकी वातावरण संरक्षण निकायका अनुसार नियम खारेज भएपछि ऊर्जा उद्योगले 3 खर्ब अमेरिकी डलर भन्दा बढ़ी लागत बचत गर्न सक्ने र अमेरिकामा ऊर्जा उत्पादन विस्तार गर्न सहज हुने समाचार संस्था एपीले जनाएको छ।
4: नेपाल दर्पणमा अब खेल खबर। अस्ट्रेलियाका चर्चित क्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लीग एनपीएल क्रिकेट खेल्न नेपाल आउने भएका छन्। एनपीएलको टोली काठमाण्डु गोर्खाजले तेस्रो संस्करणका लागि वार्नरलाई अनुबन्ध गरेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ। 39 वर्षका डेभिड वार्नर एनपीएल खेल्न आउने अहिलेसम्मकै ठूला विदेशी खेलाड़ी हुन्। यसअघि पहिलो संस्करणमा कर्णाली याक्सले भारतका शिखर धावन, दोस्रो संस्करणमा विराटनगर किङ्सले दक्षिण अफ्रिकाका हाफ डु प्लेसिसलाई अनुबन्ध गरेको थियो। वार्नरले 110 टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 1 शतक र 28 अर्धशतक सहित 3,270 रन बनाएका छन्। यस्तै उनले समग्र 439 टी20 क्रिकेटमा 10 शतक र 118 अर्धशतक सहित 14,248 रन बनाएका छन्। वार्नरसँग भारतको आईपीएल, अस्ट्रेलियाको बीबीएल, वेस्ट इण्डिजको सीपीएल लगायतका टी20 लीग खेलेको अनुभव छ।
5: र जिम्बाब्वेका विकेट किपर ब्याटर ब्रेन्डन टेलरले भारतका दिग्गज सचिन तेन्दुलकरको नाममा रहेको सबैभन्दा लामो एकदिवसीय करियरको कीर्तिमान तोडेका छन्। घरेलु मैदानमा अस्ट्रेलियासँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तेन्दुलकरको कीर्तिमान तोडेका हुन्। सन् 2004 डेब्यू गरे यता 22 वर्ष र 146 दिनको करियर सहित सन् 2025 अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएका 40 वर्षीय टेलर सबैभन्दा लामो समयसम्म एकदिवसीय क्रिकेट खेल्ने खेलाड़ी बनेका छन्। तेन्दुलकरको एकदिवसीय करियर सन् 1999 2012 गरी 22 वर्ष र 91 दिनको रहेको थियो।
4: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्तिम आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: भोटेको सिलवाडीको 21 दिनमा पनि सुरुङमा खोजी चल्दै भाँसिएको कृष्णवीर सड़कमा नयाँ ट्र्याक खोल्ने काम सकियो। पर्सीदेखि दुईतर्फी गाड़ी चल्ने। मकवानपुरमा माइक्रोबस दुर्घटना हुँदा 4 जनाको ज्यान गयो।
4: सर्वभागका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रमना दिन सरकारको निर्देश छन्। रमना नदिए कार्य प्रमुख र लेखा प्रमुखबाट तलब असुल गर्ने।
5: पुँजी बजार सुधार कार्ययोजनाले शेयर बजारमा उत्साह। नेप्से 48 अंकले बढ़्यो। अत्यावश्यक वस्तुमा मूल्य वृद्धि र कालो बजारी बढ़्दो। हस्तक्षेप थालेको सरकारको दावी।
4: सन् 2020 दशक चीनको पक्षमा हुने बारेको बहस तीव्र। अमेरिकाको ऊर्जा नीतिमा परिवर्तनले जलवायु संरक्षणमा चुनौती।
5: र डेभिड वार्नरले काठमाण्डु गोर्खाजबाट एनपीएल खेल्ने। जिम्बाब्वेका ब्रेन्डन टेलर बने सबैभन्दा लामो समयसम्म एकदिवसीय क्रिकेट खेल्ने खेलाड़ी।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं। नमस्कार।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घरमा रहेन, रङ्गाउनुहोस् सपना पनि।
1: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
2: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
3: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
2: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
3: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
1: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
4: 0942-8888-9812-12-8888।
5: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।

0: ಸಿಧಾಕುರ ಪ್ರಶ್ನ ವಿಚಾರ ಉಜಾಲೋ ರೇಡಿಯೋ ನೆಟ್ವರ್ಕ್.
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज. अब सुन्न सक्नुहुन्छ चित्रलहर.

0: नेपाललाई चाहिएको छ योद्धा, टाटा योद्धा पिकअप, न झुक्छ न रोकिन्छ।
1: साली नदीको शिर,
2: मणि चूडको काख,
1: स्वच्छ सुन्दर र संयुक्त प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
1: भीडभाडबाट टाढा,
2: सहरबाट नजिकै,
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946 र 9141954181, वेबसाइट झुले.com.np।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क अहिले बेलुकीको 7 बज्यो।
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान।
1: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
2: समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। मुस्ताङको घरबझोङ जलवायु सम्मेलन शुरू। जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वको ध्यान आकर्षण गराउने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका सुकौरामा विद्युतीय गाड़ी दुर्घटना हुँदा चारजनाको मृत्यु, चारजना घाइते। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा ट्र्याक खोल्ने काम सम्पन्न, पर्सीदेखि पूर्ण रूपमा यातायात सञ्चालनमा आउने। आफ्ना शर्तहरू पूरा नभएसम्म अमेरिकासँग कुनै वार्ता नगर्ने इरानको अडान। र बंगलादेशको ढाकामा आगामी नोभेम्बर 9 देखि शुरू हुने 15 साफ च्याम्पियनशीपको खेल तालिका सार्वजनिक।

0: नेपाल टेलिकम राष्ट्रको संचार
1: समाचार अब विस्तारमा परराष्ट्र मन्त्री शिशिर खनालले देशको सार्वभौमसत्ता भौगोलिक अखण्डता र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूसँगको प्रत्यक्ष प्रश्नोत्तरमा परराष्ट्र मन्त्री खनालले राष्ट्रहितलाई केन्द्रमा राखेर छिमेकी एवं मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई थप मजबूत बनाउन सरकार लागिरहेको बताउनुभयो। भारत भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले दिनुभएको अभिव्यक्तिका सन्दर्भमा सोधिएको प्रश्नको जवाफमा मन्त्री खनालले आफ्नो अभिव्यक्तिको आशय विगतमा देखिँदै आएको आन्तरिक राजनैतिक ध्रुवीकरण तथा परराष्ट्र नीति र कूटनीतिको संकीर्ण राजनैतिक अस्थिरीकरणबाट मुक्त हुनु रहेको स्पष्ट गर्नुभयो।
2: वर्तमान सरकार नेपालको सार्वभौम सत्ता भौगोलिक अखण्डता राष्ट्रिय सुरक्षा र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न पूर्ण प्रतिबद्ध रहेको बेहोरा म पुनः उल्लेख गर्न चाहन्छु। छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई आन्तरिक राजनीतिक लाभ हानिको औचार बनाउने गलत अभ्यास नै विगतको बोझ हो, जसलाई त्यागेर अघि बढ्न वर्तमान सरकार दृढ छ भन्ने स्पष्ट सन्देश दिन खोजिएको बेहोरा म अनुरोध गर्न चाहन्छु।
1: बैठकमा मन्त्री खनालले छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई आन्तरिक राजनैतिक लाभ हानिको औजार बनाउने गलत अभ्यासलाई आफूले विगतको बोझको रूपमा व्यक्त गर्दै त्यसलाई त्यागेर अघि बढ्न वर्तमान सरकार दृढ़ रहेको सन्देश दिन खोजेको बताउनुभयो। यस्तै सांसदहरूसँगको प्रत्यक्ष प्रश्नोत्तरका क्रममा भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गुठी जग्गा सम्बन्धी समस्या समाधान गर्न सरकारले छिट्टै नयाँ विधेयक ल्याउने तयारी गरिरहेको बताउनुभयो। मन्त्री रावलले गुठी विधेयकलाई सरकारले उच्च प्राथमिकता दिएको उल्लेख गर्दै आवश्यक कानूनी प्रक्रिया पूरा गरी यथाशीघ्र संसदमा पेश गर्ने बताउनुभयो।
3: गुठी जग्गालाई रैकर वा रैतानीमा परिणत गर्ने प्रश्न केवल जग्गाको स्वामित्व परिवर्तनसँग सम्बन्धित विषय मात्र होइन, यससँग धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, गुठीको मूल प्रयोजन, गुठीको आय स्रोतबाट सञ्चालन हुँदै आएका धार्मिक तथा सामाजिक कार्य, सार्वजनिक सम्पत्तिको संरक्षण र वास्तविक मोही किसानको अधिकार जस्ता बहुआयामिक विषयहरूमा प्रत्यक्ष रूपमा सम्बन्धित छ, जसले गर्दा विधेयकका विषयहरूमा घनीभूत रूपमा छलफल भइरहेको छन्। विज्ञ सरकारवालाहरूसँग छलफल गरिरहेको छौं। सरकारले यस विषयलाई उच्च प्राथमिकतामा राखी आवश्यक अध्ययन, परामर्श र कानूनी प्रक्रिया पूरा गरेर यथाशीघ्र विधेयक संसदमा प्रस्तुत गर्ने प्रतिबद्धता म यहीँबाट जाहेर गर्न चाहन्छु।
1: मन्त्री रावलले गुठी जग्गा केवल जमीनको स्वामित्व मात्र नभई धर्म, संस्कृति, परम्परा, सम्पदा संरक्षण र गुठीको आमदानीबाट चल्ने जात्रा पर्वहरूसँग अभिन्न रूपमा जोडिएको संवेदनशील विषय भएकाले तयारीका लागि समय लागेको बताउनुभयो। मन्त्री रावलले विगतमा राष्ट्रिय सभाबाट गुठी विधेयक फिर्ता भएको पृष्ठभूमिलाई समेत ध्यानमा राखी सरकारले विज्ञ तथा सरकारवालाहरूसँग गहन छलफल र परामर्श गरिरहेको बताउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परेको प्राकृतिक विपदको क्षतिका लागि अन्तर्राष्ट्रिय रूपमा जलवायु न्यायको पहल गर्नुपर्ने बताउनु भएको छ। बैठकको विशेष समयमा सांसदहरूले जलवायु परिवर्तनका कारण उच्च जोखिममा रहेका हिमतालको सम्भावित विस्फोट र बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै विपद पूर्व तयारी, वन क्षेत्र संरक्षण र आवश्यक सावधानी अप्नाउनु पर्ने बताउनुभयो। यस्तै बैठकमा सांसदहरूले विपदबाट विस्थापित र भूमिहीन जनतालाई बसोबास र सामाजिक सुरक्षाको उचित व्यवस्था, युवा रोजगारीको अवसर सृजना, ज्ञान सभावको समस्या समाधान, सरकारी कार्यालयहरूमा प्राविधिक विकास, भ्रष्टाचार, कालोबजारी तथा महँगी नियन्त्रण लगायतका समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले पछिल्लो समय अविरल वर्षाका कारण देशका विभिन्न जिल्लामा आएको बाढ़ी पहिरोमा परि मानिसहरूको मृत्यु भएको, केही मानिस बेपत्ता भएका, कयौं परिवार विस्थापित भएको, सड़क दुर्घटना बढ़िरहेको लगायत विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। यसै गरी नेकपा एमाले संसदीय दलका उपनेता पद्मा कुमारी अरियालले भटेकोशी बाढ़ी पश्चातको खोज र उद्धारमा सरकारले प्रभावकारी काम गर्न नसक्दा थप क्षति बेहोर्नु परेको बताउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा समय लिएर उपनेता अरियालले सरकारले बाढ़ीपछि खोज उद्धारका लागि तत्काल सार्वजनिक आह्वान, अनुरोध, कूटनीतिक पहल मार्फत सहयोग माग गर्नुपर्ने तथा हाम्रा विद्यालय वा क्याम्पसका इन्जिनियर वा विभिन्न विज्ञसँग सम्पर्क गरी परिचालन गर्ने कुरामा चुकेको बताउनुभयो। प्रतिनिधि सभा तथा सचिवालयका कर्मचारीहरूलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले डिजिटल पार्लियामेन्टको परीक्षण भोलिदेखि शुरू गरिने भएको छ। सभामुख डोल प्रसाद अर्यालको सभापतित्वमा आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा डिजिटल पार्लियामेन्टको अवधारणा अनुसार हालसम्म भएका कार्य प्रगति तथा आगामी योजनाबारे सचिवालयले समितिका सदस्यहरूलाई जानकारी गराएको हो। बैठकमा प्रतिनिधि सभा तथा सचिवालयका काम कार्यवाहीलाई क्रमशः डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले परीक्षणको थालनी गर्न लागि जानकारी दिइएको सभामुख अरियालको सचिवालयले जनाएको छ। बैठकमा समितिका सदस्यहरूले डिजिटल पार्लियामेन्टको कार्यान्वयनलाई प्रभावकारी बनाउन विभिन्न राय सुझाव तथा परामर्श दिनुभएको थियो। मुस्ताङको घरबझोङ गाउँपालिका चार जोमसोममा घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083 शुरू भएको छ। दुई दिनसम्म चल्ने सम्मेलनमा देशभरका अधिकांश गाउँपालिका तथा नगरपालिकाका प्रमुख एवं जिल्ला समन्वय समितिका प्रमुखहरूको सहभागिता छ। घरबझोङ जलवायु सम्मेलनमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताउनु भएको छ। प्रधानमन्त्री शाहले जलवायु परिवर्तनबाट हुने असरको न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी विषय विश्व समुदायको साझा जिम्मेवारी रहेकाले समाधानका लागि विश्वको ध्यान आकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको सन्देशमा उल्लेख छ। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र संघको 81 महासभामा जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परिरहेको समस्या क्षति र समाधान लगायतका विषयमा विश्व समुदायको ध्यान आकर्षण गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। हिमाली जिल्ला मुस्ताङको जोमसोममा घरबझोङ जलवायु सम्मेलन आयोजना भएकामा खुशी व्यक्त गर्दै प्रधानमन्त्री शाहले शुभकामना सन्देश मार्फत जलवायु परिवर्तनको असर सामना गर्ने कार्यमा संघ प्रदेश र स्थानीय तहबीच बलियो सहकार्य हुन आवश्यक रहेको बताउनु भएको छ। दुई दिने सम्मेलनको आज उद्घाटन गर्दै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु चुनौतीको समाधानका लागि तीन तहकै सरकारले साझा संकल्प गर्नुपर्ने बताउनुभयो। मन्त्री चौधरीले हिउँ पग्लिएका कारण हिमताल फुट्ने जोखिम बढ्दा बाढ़ी पहिरोले प्राणी जगतलाई ठूलो असर पुर्याइरहेको उल्लेख गर्नुभयो। मन्त्री चौधरीले जलवायु परिवर्तनका कारण बाढ़ी पहिरो नदी कटान खडेरी र डढेलोका कारण कृषि तथा पशुपालनमा प्रत्यक्ष असर पुग्न गई खाद्य सुरक्षामा असर पुग्ने चेतावनी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले आह्वान गर्नुभएको शीर्ष नेतृत्व बीचको सर्वदलीय बैठक भोलि बस्ने भएको छ। बैठक भोलि बिहान 11 बजे रासोपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ। बैठकमा उच्चस्तरीय राजनैतिक संयन्त्र गठन विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन लगायतका विषयमा छलफल हुनेछ। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका 2 सुकौरामा यात्रुवाहक विद्युतीय गाड़ी दुर्घटना हुँदा 4 जनाको मृत्यु भएको छ भने 4 जना घाइते भएका छन्। काठमाडौँबाट हेटौडा भीमफेदी कोलेखानी फाखेल सड़क खण्ड हुँदै बेगंजतर्फ जाँदै गरेको भाड़ाको विद्युतीय गाड़ी आज दिउँसो करिब 2 बजे सड़कबाट 500 मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्रेले जानकारी दिनुभयो। ईभीमा रहेका 8 जना मध्ये 4 पुरूषको घटनास्थलमै मृत्यु भएको र घाइते 4 जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ। मृतक तथा घाइतेको पहिचान खुल्न बाँकी रहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता काफ्रेले बताउनुभयो। रसुवाको फोटेकोशीमा आएको बाढ़ीका कारण अवरूद्ध भएको पृथ्वी राजमार्गको नागढुङ्गा मुगलिङ सड़क खण्डमा पर्ने कृष्णभीरमा ट्र्याक खोल्ने काम सम्पन्न भएको छ। यही भदौ 28 गतेदेखि परीक्षणका रूपमा यातायात सेवा शुरू भइसकेको छ भने आगामी असोज 1 गते पर्सीदेखि पूर्ण रूपमा यातायात सञ्चालन हुनेछ। प्रधानमन्त्री बालेन्द्र शाहले यही भदौ 17 गते संघीय संसदमा सम्बोधनका क्रममा रसुवाको बाढ़ीले क्षतिग्रस्त कृष्णवीर खण्ड भदौ महिनाभित्रै सञ्चालनमा ल्याउने बताउनु भएको थियो। सोही अनुसार पूर्वाधार विकास मन्त्रालयले सो खण्डमा ट्र्याक खोल्ने काम शुरू गरेको हो। सड़क विभागका सिनियर डिभिजनल इन्जिनियर तथा नागढुङ्गा नौबिसे मुगलिङ सड़क खण्डका आयोजना संयोजक सुरेश पौडेलका अनुसार बाढ़ीका कारण सो सड़क खण्डमा क्षति पुगेको थियो। त्यस लगत्तै पूर्वाधार विकास मन्त्रालयले आवश्यक अध्ययन गरेको थियो। मन्त्रालयले सड़क विभाग र नेपाल जियो टेक्निकल सोसाइटीको सहयोगमा चार दिनसम्म स्थलगत प्राविधिक अध्ययन गरेको थियो। विज्ञहरूले कृष्णवीरको पहाड काटेर 250 मिटर लामो नयाँ ट्र्याक बनाउन पहिलो विकल्पका रूपमा सुझाव दिनुभएको थियो। पहिरोले अवरूद्ध भएको स्थानमा नयाँ ट्र्याक खोल्ने कार्य सम्पन्न भए फिनिसिङ ग्राभलिङ तथा ग्रेडिङको काम भइरहेको र पर्सीदेखि सड़क सञ्चालनमा आउने नागढुङ्गा मुगलिङ सड़क आयोजनाले जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
4: भोटेकोशी तथा त्रिशुली बाढ़ीका कारण पृथ्वी राजमार्ग अन्तर्गत कृष्णवीरमा स्लोप कटिङ भई सड़क अवरूद्ध भएसँगै आवत जावत तथा सामान ढुवानीमा समस्या भएको छ। सड़क सञ्चालनमा ल्याउनका लागि शुरूदेखि नै काम भइरहेको भए पनि संवेदनशील स्थान र पहिरोले सड़कमा ठूलै क्षति पुर्याएकोले सड़क सुचारू हुन सकेको छैन। अवरूद्ध सड़क सञ्चालनका लागि विज्ञहरूको टोलीले आवश्यकता अनुसार ग्रेडर, रोलर र एक्सकाभेटर सहित अन्य हेभी इक्विपमेन्ट प्रयोग गरी लगातार 8 दिनसम्म कटिङ तथा सड़क सम्याउने काम सम्पन्न गरेर भदौ 28 गते केही सवारी साधन परीक्षणका रूपमा आवत जावत गराइएको थियो। परीक्षण सफल भएपछि अस्थायी रूपमा नियमित सवारी साधन सञ्चालनका लागि बाँकी काम भइरहेको र असोज 1 गतेदेखि सड़क सञ्चालनमा ल्याउने गरी कामलाई थप तीव्रता दिइएको नागढुङ्गा मुगलिङ सड़क योजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचेन्द्र मिश्रले जानकारी दिनुभयो।
5: लगातार 8 दिनको कटिङबाट हामीले 28 गते टाइम डिजाइन अनुसारको कटिङ सकियो। ड्रोलिङ गरेर 28 गते जम्मा भएका भेहिकलहरूलाई पास गर्ने बाटो कस्तो भएछ एउटा ट्रायल गर्ने भनेर पास गरियो। 29 गतेबाट हाम्रो ग्राभलिङको काम गरिरहेछ, ग्राभलिङको काम सकिन्छ र पछिबाट बाटो पुलहरूमा ओपन गर्ने भन्ने लक्ष्यका साथ काम भइरहेछ।
4: नयाँ ट्र्याकको ग्रेडिङ सम्पन्न भएपछि फिनिसिङको काम भइरहेको र परीक्षणका लागि मात्र आइतबार केही सवारी साधन पास गराइएको भए पनि अहिले नयाँ ट्र्याक पूर्ण रूपमा बन्द रहेको छ। थप समस्या नआएमा असोज 1 गतेसम्म निर्माणका सबै काम सम्पन्न गरी नयाँ ट्र्याकबाट अस्थायी रूपमा नियमित सवारी साधन सञ्चालन गर्ने योजना रहेको छ। पहिरो गएको सड़क खण्डको स्थान संवेदनशील भएकाले यसको दीर्घकालीन समस्या समाधानका लागि समय लाग्ने र त्यसका लागि थप अध्ययन अनुसन्धान गर्नुपर्ने भएकाले हाल काठमाडौँसँगको आवागमनलाई सुचारू गर्न अस्थायी रूपमा सड़क सञ्चालन गरिने नागढुङ्गा मुगलिङ सड़क योजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर मिश्रले बताउनुभयो।
5: सोसाइटी विज्ञहरू सबैको सल्लाहमा आवश्यक प्रिकसन आवश्यक इन्जिनियरिङ ट्रिटमेन्टका साथ अगाडि बढाएको छौँ। ग्रेडिङ स्तरका लागि विशेष डिजाइन गरेर विभिन्न सम्भावनामध्ये उपलब्ध सम्भावनालाई अगालेर गरिन्छ। अहिले तत्कालको काठमाडौँको आवागमन नर्मल गर्नका लागि भनेर हामीले ट्रायल रोडको रूपमा विकास गरेका छौँ, डाइभर्सनकै रूपमा छ। हामीले ट्रायल पासमा कटिङ सकिएर रोलिङ गरेपछि ग्यास ग्रेडहरू विभिन्न भारी ट्रकहरू लगायत सबैलाई ट्रायलको रूपमा पास गर्यौँ। ग्राभलिङ सकेपछि सबै
4: भोटेकोशी बाढीपछि कृष्णवीरमा गएको पहिरोले सड़क अवरूद्ध हुँदा ठूला मालवाहक सवारी साधन काठमाडौँ भित्रिन समस्या भइरहेको छ, जसका कारण खाना पकाउने एलपी ग्यास तथा दैनिक उपभोग्य वस्तुको ढुवानीमा समस्या हुँदा उपत्यकामा ग्यासको अभाव देखिएको छ। सड़क सञ्चालनमा आएपछि ग्यास बुलेट तथा सबै प्रकारका सवारी साधन आवत जावत गर्न सक्ने भएकाले समस्या चाँडै अन्त्य हुने विश्वास गरिएको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
1: प्रतिनिधि सभा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा पर्यटन विधेयक 2081 का सम्बन्धमा क्यासिनो क्षेत्रका व्यवसायीहरूसँग छलफल भएको छ। बैठकमा व्यवसायीहरूले पर्यटन विधेयक राष्ट्रिय सभामा पेश हुँदा ठूलो क्यासिनो र मिनी क्यासिनो गरी दुई भागमा गरिएको वर्गीकरण जायज रहेको भन्दै भारतीय पर्यटकहरूलाई आवत जावत र ठूलो दरका नोट सटाईमा सहजीकरणका लागि स्पष्ट व्यवस्था गर्न माग गरेका छन्। बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले राज्यले राष्ट्रिय हितलाई ध्यानमा राखेर क्यासिनो सञ्चालन इजाजत दिन र सञ्चालनमा सहजीकरण गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबार स्थित मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपालको शिक्षा तथा खेलकुद क्षेत्रमा द्विपक्षीय सहकारीलाई थप निरन्तरता दिने विषयमा कुराकानी भएको थियो। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले आगामी मंगिर 21, 22 र 23 गतेका लागि आयोजना गरिएको 15 महाधिवेशनको तयारीमा जुट्न आह्वान गर्नुभएको छ। उहाँले आज एक अपील जारी गर्दै पार्टीभित्र देखिएको वर्तमान मतभेदको अन्त्य गर्नका लागि महाधिवेशनमा आग्रह गर्नुभएको हो। भगवान गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइएको छ। सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान गणेशको जन्म भएको शास्त्रीय मान्यता छ। यस अवसरमा आज उपत्यकाका अशोक विनायक, चन्द्र विनायक, सूर्य विनायक, कमल विनायक, धनगणेश, जल विनायक, कार्य विनायक, कमलादि गणेश लगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा आराधना गरी गणेश चतुर्थी पर्व मनाइएको हो। लगातारको वर्षापछि आएको बाढ़ी र पहिरोका कारण कर्णाली करिडोरको हुम्ला खण्डका विभिन्न स्थानमा सड़क अवरूद्ध भएको छ। सर्किगाड गाउँपालिका चार स्थित थाहा खोलामा माथिबाट लेदो सहितको बाढ़ी आएपछि सड़क अवरूद्ध हुनको साथै आसपासका खाद्यान्न बालीमा क्षति पुगेको छ। सर्किगाड गाउँपालिका एक जहिरका स्थानीय खगेन्द्र धामीले खोलामा आएको बाढ़ीले आसपासको खेतीयोग्य विशेष पूजा आराधना गरी गणेश चतुर्थी पर्व मनाइएको हो। लगातारको वर्षापछि आएको बाढ़ी र पहिरोका कारण कर्णाली करिडोरको हुम्ला खण्डका विभिन्न स्थानमा सड़क अवरूद्ध

0: गरेको जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। इरानले आफ्ना शर्तहरू पूरा नभएसम्म अमेरिकासँग कुनै वार्ता नगर्ने अडान दोहोर्याएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरान छिटो सम्झौता गर्न चाहेको र वाशिङटनले वार्ता पुनः शुरू गर्न सक्ने दावी गर्दै गरेको टिप्पणीको प्रतिक्रियामा इरानको राष्ट्रिय सुरक्षा परिषदका सचिव मोहसेन रेजाईले सो प्रतिक्रिया व्यक्त गर्नुभएको हो। अमेरिकी राष्ट्रपतिको मिश्रित संकेतहरूबाट विचलित नहुन आग्रह गर्दै सचिव रेजाईले कुनै वार्ताको तयारी नभएको उल्लेख गर्दै आफूहरू छलफलका लागि तयार भए पनि जलमार्ग वरपरको जोखिम परिवर्तन भएकाले नियन्त्रण कायम रहने बताउनुभयो। गत जून 18 अमेरिका र इरानले लेबनान सहित सबै क्षेत्रमा युद्ध अन्त गर्न समझदारी ज्ञापन पत्रमा हस्ताक्षर गरेका थिए। एमओयू अन्तर्गत उनीहरूले अन्तिम सम्झौतामा पुग्न 60 दिनको अवधिमा वार्ता गर्ने तालिका तय गरिएको थियो। जुन अगस्त 17 समाप्त भयो तर दुई देशहरू बीच हालैको तनावको श्रृंखला बढेपछि वार्ताको प्रक्रिया ठप्प भएको छ। जलवायु परिवर्तनका कारण बढ़िरहेका चरम मौसमी घटनाको प्रभाव र पृथ्वीको वातावरणीय अवस्था निगरानी गर्न यूरोपीय अन्तरिक्ष एजेन्सी ईएसएले दुई पृथ्वी अवलोकन उपग्रह सफलतापूर्वक कक्षमा पठाएको छ। फ्रान्सेली युगाना स्थित कौरव अन्तरिक्ष केन्द्रबाट सोमबार राति बेगा सी रकेट मार्फत फेक्स र सेन्टिनेल 3C उपग्रह प्रक्षेपण गरिएको हो। प्रक्षेपणको करिब दुई घण्टापछि दुवै उपग्रहलाई सूर्यसँग समकालिक कक्षमा स्थापित गरिएको एएफपीले जनाएको छ। अब आर्थिक समाचार।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना 2083ले समग्र पुँजी बजार क्षेत्रको मनोबल उकास्ने अपेक्षा सरकार भएकाहरूले गर्नु भएको छ। अर्थ मन्त्रालयले ल्याएको कार्ययोजनाले समग्र पुँजी बजारलाई चलायमान र सबल बनाउने विश्वास उहाँहरूको छ। नेपाल उद्योग वाणिज्य महासंघ पुँजी बजार समितिका अध्यक्ष प्रियाराज रेग्मीले पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना कार्यान्वयन भएमा बजारमा सकारात्मक प्रभाव देखिने विश्वास व्यक्त गर्नुभयो। सूचीकृत निकायबाट प्राप्त लाभमा 365 दिनभन्दा बढ़ी अवधि स्वामित्वमा रहेको हितबाट प्राप्त लाभ करमा 3.75% र 365 दिन वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितबाट प्राप्त लाभ करमा 5% कायम गर्ने प्रस्ताव गरिएको छ। यसरी चालू आर्थिक वर्षको बजेट मार्फत भने पुँजीगत लाभ कर अल्पकालीन 10% र दीर्घकालीन 7.5% कायम गरिएको थियो। नेपाल इन्भेस्टर्स फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियारले कार्ययोजनाले पुँजी बजार क्षेत्रमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो। कार्ययोजना अनुसार नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संचालक समितिले लगानीको आवधिक सीमा कम्तीमा 45 दिन हुने गरी लगानी नीति निर्धारण गर्ने व्यवस्था यथाशीघ्र मिलाउनु पर्नेछ। कार्ययोजनाले प्राथमिक तथा दोस्रो बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, संस्थागत लगानी विस्तार, ऋणपत्र बजारको विकास, नेप्सीको पुनर्संरचना, गैर आवासीय नेपालीलाई दोस्रो बजारमा प्रवेश, कर प्रणालीमा सुधार तथा बैंक तथा वित्तीय संस्थाको पूँजी बजार सम्बन्धी लगानीको पुनरा अवलोकन लगायतका विषयहरू समेत समेटेको छ। सरकारले बाढ़ी प्रभावित क्षेत्रका क्षतिग्रस्त 12 झोलुङ्गे पुलको मर्मतको काम अघि बढ़ाएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार धादिङको कालिकास्थान, मालिङ्गा, मजुवाटार, चुरेनीटार र भुटियामा क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत शुरू गरिएको हो। त्यसै गरी नुवाकोट र धादिङ जोड्ने केउरेनी, घटे, पिपलटार लगायतका स्थानका झोलुङ्गे पुलको पनि मर्मत शुरू भएको छ। ती पुलहरू असोज 20 भित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। बाढ़ीबाट प्रभावित थप 8 झोलुङ्गे पुलको मर्मतका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी मन्त्रालयले अघि बढ़ाएको छ। पहिलो चरणको निर्माण सामग्री कार्यस्थलमा आपूर्ति भइसकेको छ भने दोस्रो चरणको स्टील पास खरिद प्रक्रिया अघि बढ़ेको छ। यसबाहेक उक्त करिडोरमा पूर्ण रूपमा क्षतिग्रस्त 33 झोलुङ्गे पुलको पुनर्निर्माणका लागि भदौ 17 सरकारले बोलपत्र आह्वान गरिसकेको छ। सरकारले ल्याएको पुँजी बजार सुधार कार्ययोजनाको प्रभाव स्वरूप मंगलबार नेपाली शेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ। स्थिन बजार परिसूचक नेप्से 48.57 अंक अर्थात 1.87% बढ़ेको छ। मंगलबारको वृद्धिपछि नेप्से परिसूचक 2633 अंकमा कायम भएको छ। सोमबार अर्थमन्त्री स्वर्णिम वाग्लेले बजार सुधारको 21 कार्ययोजना सार्वजनिक गर्नु भएको थियो। स्थिन शेयर बजारको कारोबार पनि उल्लेख्य रकमले वृद्धि भएको छ। मंगलबार बजारमा 8.29 करोड़ रूपियाँ बराबरको शेयरको किनबेच भएको छ। अघिल्लो दिन 4.68 करोड़को

0: बार भएको थियो।
1: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
2: बंगलादेशको ढाकामा हुने आसन्न 15 साफ च्याम्पियनशीपको खेल तालिका सार्वजनिक भएको छ। दक्षिण एसियाली फुटबल महासंघ साफले मंगलबार नेपाली फुटबलको अनिश्चितता बीच खेल तालिका सार्वजनिक गरेको हो। खेल तालिका अनुसार नोभेम्बर 9 हुने उद्घाटन खेलमा 9 पटकको च्याम्पियन भारतले पाकिस्तानको सामना गर्नेछ। खेल नेपाली समय अनुसार दिउँसो 3:45 बजे शुरू हुनेछ। नेपाली फुटबल अहिले फिफाको निलम्बनमा छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले असार 11 गते सरकारी हस्तक्षेप भएको भन्दै इन्फामाथि निलम्बन लगाएको थियो। गत अगस्त 1 भूटानको थिम्पूमा सहभागी टोलीहरूको समूह विभाजन भएको थियो। साफ सचिवालयका अनुसार सेप्टेम्बर 30 भित्र निलम्बन फुकुवा भए नेपाल आयोजक बंगलादेश श्रीलंका र भूटानसँगै समूह एमा रहने बताइएको थियो। तर डेडलाइन डे आउनु 15 अघि नै साफले खेल तालिका तयार पारेको हो। यद्यपि साफले नेपालको निलम्बन फुकुवा भए नयाँ संशोधन तालिका सार्वजनिक कुरा उल्लेख गरेको छ। अहिलेको खेल तालिका अनुसार प्रतियोगिताको पहिलो दिन 2 खेल हुनेछन्। नेपाली समय अनुसार राति 8:15 बजे आयोजक बंगलादेश भूटानसँग प्रतिस्पर्धा गर्नेछ। सिंगल राउण्ड रोबिन लिगपछि समूहका शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नेछन्। समूह बीमा साबी विजेता भारत, मालदिव्स र पाकिस्तान छन्। प्रतियोगिता नोभेम्बर 17 चल्नेछ। विश्व क्रिकेटका ब्याटिङ अस्ट्रेलियाका हस्ती डेभिड वारनले काठमाडौँ गोर्खायजबाट नेपाल प्रिमियर लिग एनपीएल क्रिकेट खेल्ने भएका छन्। असाधारण ब्याटर वारन काठमाडौँ गोर्खायजबाट तेस्रो सिजनको एनपीएल खेल्न दशैंपछि नेपाल आउने बताइएको छ। एनपीएल खेल्न आउने विदेशी खेलाड़ीमा उनी अहिलेसम्मका सबैभन्दा ठूलो नाम हुन्। अस्ट्रेलियाले सन् 2015 र 2023 एक दिवसीय विश्वकप र 2021 T20 विश्वकप जित्दा वारन टोलीका प्रमुख खेलाड़ी थिए। 2021 T20 विश्वकपमा उनी प्लेयर अफ द सिरिजमा चुनिएका थिए। काठमाडौँ गोर्खायजले यसअघि नै श्रीलंकाका अलराउण्डर सहन अराजिगे र भारतका पूर्व विकेट किपर केएस भरतलाई अनुमोदन गरिसकेको छ।
1: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना रहनुका साथै कोशी प्रदेशको पहाड़ी र तराई भूभागका मधेस, कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ। गत 24 देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 27.4 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस, वर्षा 0.1 मिलीमिटर। काठमाडौँको अधिकतम 28.6 डिग्री सेल्सियस, न्यूनतम 19.3 डिग्री सेल्सियस। पोखराको अधिकतम 29 डिग्री सेल्सियस, न्यूनतम 22.1 डिग्री सेल्सियस, वर्षा 1.6 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम 32.8 डिग्री सेल्सियस, न्यूनतम 21.1 डिग्री सेल्सियस, वर्षा 0.3 मिलीमिटर। र दिपायलको अधिकतम 33.8 डिग्री सेल्सियस, न्यूनतम 23.2 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। मुस्ताङको घरपझोङमा जलवायु सम्मेलन शुरू। जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वको ध्यान आकर्षण गराउने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका सुकौरामा विद्युतीय गाड़ी दुर्घटना हुँदा 4 मृत्यु, 4 घाइते। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा ट्रयाक खोल्ने काम सम्पन्न, पर्सीदेखि पूर्ण रूपमा यातायात सञ्चालनमा आउने। आफ्ना शर्तहरू पूरा नभएसम्म अमेरिकासँग कुनै वार्ता नगर्ने इरानको अडान। र बंगलादेशको ढाकामा आगामी नोभेम्बर 9 शुरू हुने 15 साफ च्याम्पियनशीपको खेल तालिका सार्वजनिक। यसका साथै साँझ 7 समाचार सकियो। अब अर्को समाचार 8 अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
3: सीधा कुरा, प्रष्ट विचार, उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz।
4: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: and voices from around the globe.
0: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: PTN.
6: महालेखा परीक्षकको कार्यालयको अनुरोध. महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ. लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18 10 50 00 61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ. प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ.
7: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप. कृषि मन्त्र नार्कसँग
6: धान बालीमा सिफारिस मात्रामा युरिया टप ड्रेस गर्नुहोस्. युरिया मलको विकल्पको रूपमा नानो झोल युरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस्. टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टा खेतबाट पानी बग्न नदिनुहोस्.

0: जनता केवल 5 दशक देखी
1: Michelin. Jason Sumer, this is me, and I work for Michelin. Worldwide franchise, India to Michigan, and I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome, super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack.
2: Michelin, Michelin,
3: Dermadent hair transplant, skin care aesthetic, dental clinic and implant center ma upalabdha cha atyadhunik hair transplant seva. अनुभवी विशेषज्ञ आधुनिक प्रविधि र व्यक्तिगत परामर्श सहित तपाईँको आवश्यकता अनुसार गुणस्तरीय उपचार प्रदान गरिन्छ
4: थप जानकारी तथा परामर्शका लागि आजै 9865424496 नम्बरमा व्हाट्सएप वा फोन गर्नुहोस्
3: जामदेन्ज नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर पाटन हस्पिटल रोड लगनखेल सम्पर्क 01 545 46 66

0: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
2: 3 महिना तिर्नुहोस् 7 महिना चलाउनुहोस् क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्

चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्टको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।

0: श्री भरपुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क अहिले रातिको 8 बज्यो।
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान।
1: अ कम्प्लिट पाइपिंग सोल्युसन्स। तपाईं उज्यालो रेडियो नेटवर्क सुन्दै हुनुहुन्छ। अब सुरु हुन्छ कार्यक्रम देश परदेशको पुनः प्रसारण।

0: नमस्कार, कार्यक्रम देश परदेशमा तपाईंलाई स्वागत छ। म महेश गेवाली। देश विदेशको रोजगारी र व्यवसाय, रोजगारीका क्षेत्र र सम्भावना तथा श्रमिकका समस्या र व्यवस्थापनका पाटाबारे छलफल गर्ने यो कार्यक्रम हरेक मंगलबार बिहान 8 बजे उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जका साथै देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ। पछिल्लो समय वैदेशिक रोजगारी धेरैका लागि सहज विकल्प जस्तो देखिए पनि आफ्नै माटोमा उभिएर आफ्नै सिप र मिहिनेतको भरमा जीवन धान्ने बाटो रोज्नु आफैमा एउटा बलियो अठोट हो। यस्तै सोच र अठोट बोकेर अघि बढ़िरहेका उद्यमीहरू हामीले आफ्नै समाज वरपर भेट्न सक्छौ। तर सपना जति सानो होस् वा ठूलो, त्यसलाई साकार पार्ने यात्रा भने सहज हुँदैन। हरेक पाइलामा अनेकौं चुनौती आउँछन्। चुनौतीसँग जुझ्दै, त्यसबाट सिद्धै र फेरि उठ्दै निरन्तर अघि बढ्ने हो भने एक दिन सफलता पक्कै हात लाग्छ। त्यसका लागि संघर्षसँगै धैर्य र आत्मविश्वास पनि उत्तिकै आवश्यक हुन्छ। उद्यमशीलताको यात्रा केवल आर्थिक उपलब्धि हासिल गर्ने मात्र होइन, यो आत्मनिर्भरता, आफ्नो छुट्टै पहिचान र स्वाभिमान निर्माण गर्ने यात्रा समेत हो। आजको देश परदेशमा हामी केही यस्तै उद्यमीका अनुभव, संघर्ष र सफलताका कुरा सुन्छौ। सबैभन्दा पहिले बजाङ घर भई काठमाण्डुको सीतापाइला बस्दै गाउँमा पाइने हेम्पबाट बनेका कपडा उत्पादन गर्ने गीता महरको अनुभव सुनौ।
1: नेपाली गाँजा हुन्छ नि हेम्प, अब इङ्ग्लिस चाहिँ हेम्प भन्छ, हामी नेपाली बाबा भन्ने चाहिँ गाँजा भन्छौँ। गाँजा चाहिँ खासै अब यसरी बोल्यो भने बाहिर कानुनले भन्छन् होइन, तर विरोधहरू धेरै आउने गर्छ गाँजा भन्दाखेरि चाहिँ होइन। अल्लो र गाँजाको लुगाहरूदेखि लिएर हाम्रो खाद्य पदार्थदेखि लिएर हामी लगभग सबै
0: विशेष गरी गाजाबाट हेम्पबाट बनेका लुगाहरू, कपडाहरू तपाईँहरूले उत्पादन गरेको मैले अलिकति देखेको छु, मात्रामा अलिकति बढी छ होइन। के छन् यो सामानहरूमा चाहिँ ट्राउजर टी सर्टहरू लगायत के छन्?
1: हजुर सर, हाम्रो चाहिँ अब गाजाबाट बनेको जुन नेपाली उत्पादनहरू छ नि, यो चाहिँ हाम्रो ट्राउजरदेखि लिएर इनर लुगादेखि लिएर आउटरसम्म सबै छ। हाम्रो ज्याकेटहरूदेखि लिएर कोटहरू पनि छ, कोटहरू पनि हामी उत्पादन गरिरहेको छौँ होइन। अल्लोबाट, गाँजाबाट बनेकाहरू नेपाली सबै नेपाली उत्पादन हुन्छ, स्वास्थ्यको लागि एकदमै फाइदाजनक पनि हो। यसलाई चाहिँ सबैले पोषण गर्नुपर्छ र नेपाली उत्पादनलाई माया गर्नुपर्छ भन्छौँ हामी चाहिँ होइन। किनभने मैले थोरै यसको चाहिँ त्यसो भूमिमा जान चाहेँ है, यहाँको टाइम कति सकेछ जान चाहेँ। हाम्रो चाहिँ हुम्ला, जुम्ला, तपाईँको उता बजाङदेखि पहाडी इलाका जहाँ छ, अनि मुगु, अनि यता रुकुम, यतादेखि जुन हामी यो गाँजाको रेसाहरू लिएर आउँछौँ हामी, कच्चा पदार्थ होइन, कच्चा पदार्थ उताबाट लिएर आउने हामी चाहिँ सर, हिमाली जिल्लाबाट, त्यताबाट र त्यो लगायत अरू जिल्लाहरू पनि धेरै छ हाम्रो त्यहाँबाट ल्याउने। कच्चा पदार्थ ल्याएर चाहिँ हाम्रो गणेश ह्याम भन्ने हामीलाई अलिअलि थाहा होला, नभए पनि जस गणेश ह्याम चाहिँ एकदम उत्पादन गर्न सक्छौँ। त्यसै शाखा चाहिँ हाम्रो ठमेलमा हो, खासमा हामी त्यसै शाखामा गरिरहेछौँ। अनि उहाँबाट चाहिँ हामीले जस त्यहाँ ल्याएर कच्चा पदार्थ ह्यामको त्यो रेसाहरू मात्रै ल्याएर उनीहरू चाहिँ र मेटेरियल हुन्छ, ल्याएर हामीले यता चाहिँ पानीमा उमालेर पकाएर त्यो रेसा बनाएर होइन, रेसा बनाइसकेपछि धागो उत्पादन हामीले आफैले गर्ने धागो ख्याल्टी चाहिँ हाम्रो त्यही माथि बुढानी कण्ठमा रहेको छ होइन। त्यहाँ धागो उत्पादन गरेर कपडा त्यहाँ उत्पादन गरेर चाहिँ हामीले लुगा चाहिँ उत्पादन गर्ने भनेको समेलमा हाम्रो पग्नजुल्मा छ हाम्रो चाहिँ होइन, फ्याक्ट्री भनौँ, हाम्रो शाखा भनौँ। नेपाली उत्पादनलाई सबैले माया पनि गरेको छ, राम्रो पनि छ। मेन उत्पादन हाम्रो चाहिँ मोजादेखि लिएर तपाईँको लुगा चाहिँ इजन लुगा चाहिँ सबै नै भइहाल्यो। प्लस हाम्रो यसमा के छ भने चाहिँ तेलहरू छ, त्यही ह्यान्डबाटै बनेको गाँजाको दानाबाट पिलेर बनाएको त्यो ओइलहरू छ, ओइल त्यसपछि हाम्रो साबुनहरू छ, साबुनहरू भयो।
0: साबुन चाहिँ केबाट बनायो? गाँजाबाट
1: अनि गाँजाको दानाहरू, अनि त्यसपछि थापतको दानाहरू, मकैको दाना, भटमासको दाना, एकदम अर्ग्यानिक हुन्छ, अर्ग्यानिक हुन्छ। त्यसमा कुनै पनि त्यो यो मैदा पदार्थ जुन हुन्छ नि त्यसमा प्रयोग हुँदैन, अर्ग्यानिक हुन्छ हाम्रो चाहिँ होइन। अनि त्यो थुप्पाहरूदेखि लिएर, अनि महदेखि लिएर, त्यो चाहिँ हाम्रो उत्पादन त्यो पनि भएको छ हामीसँग। प्लस हाम्रो यो जुत्ताहरू, चप्पलहरू, त्यो पनि हामीले गरेका छौँ।
0: अनि सबै प्रोडक्ट चाहिँ गाउँबाट झिकाउनुहुन्छ भनेपछि त्यहाँ भएका स्थानीयहरूसँग पनि तपाईँहरूले सहकार्य समन्वय गरिरहनु भएको छ?
1: हजुर, एकदमै उताको स्थानीय उनीहरूलाई चाहिँ सहकार्य गरेर यता ल्याए, यता चाहिँ हामीले गणेश ह्यामबाट ल्याउने, खासमा गणेश ह्याममा ल्याउँछौँ, गणेश ह्यामबाट चाहिँ हामीले यसको एउटै शाखा, हाम्रो चाहिँ शाखा यता हो, त्यताबाट गर्छौँ होइन सर। यसले चाहिँ हामीले चाहिँ विशेष गरी हाम्रो हाम्रो यो कारखानाको हाम्रो संस्थाको चाहिँ उद्देश्य के छ भने एकल महिला पीडित महिलाहरू यसरी चाहिँ हामी धेरै जुन अब बच्चाहरू लिएर बसेको यसोहरूलाई चाहिँ हामीले बढी नै पसन्द गरेका छौँ। हाम्रो काठमाडौँ चाहिँ हेर्न आउनुहुन्छ भने लगभग धेरै जस्तो महिलाहरू नै हुनुहुन्छ उद्यमीहरू।
2: हामी
1: महिला उद्यमी लगभग 40-45 चाहिँ महिला उद्यमी हुनुहुन्छ प्लस अरू पनि हुनुहुन्छ त्यहाँ।
0: किन तपाईँले महिलाहरूलाई अलिकति बढी प्राथमिकता दिनुपर्छ?
1: महिलालाई प्राथमिकता दिनेको कारण के हो भने सर हाम्रो यो हाम्रो उद्योग नेपाली उद्योग भयो सर होइन। नेपाली उद्योगमा चाहिँ हामीले अब घरमा बसेको कति के गर्ने भनेर हामीले चाहिँ महिलाहरूलाई बढी हुन्छ एकदम डेडिकेट भएर काम गर्छ महिलाहरूले है। अब पुरुषले त महिलाको ठाउँमा पुरुषले नगर्ने भन्ने होइन भन्नुहुन्छ पुरुषलाई पनि मैले त्यो हिसाबले चाहिँ त्यो भन्दाखेरि भन्ने गर्दा पुरुषलाई चाहिँ डोमिनेट गर्न खोजेको होइन गर्नुहुन्छ तर पनि महिला चाहिँ अब त्यो गरिरहँदा आफ्नो बच्चाहरू यता स्कुल पढाइराख्नुहुन्छ यता काम गर्दा खानेसम्मले सदुपयोग गर्नुहुन्छ अब यता बच्चा पनि पढाउनुहुन्छ प्लस अब बच्चा पनि हेर्नुहोस् अनि काम पनि गर्नुहुन्छ अनि अरू ठाउँमा काम गर्नु भ्याउँदा पनि भ्याउँदैन नि त महिलाहरूलाई त महिलाको क्षेत्रमा जस्तै बच्चा ल्याउनु छ 2 बजे अनि तपाईँको जब छ अरू ठाउँमा जब गयो भने 10-5 त गर्नु पऱ्यो 2 बजे बच्चा लिएर पो गइदिने। हाम्रो कम्पनीले चाहिँ त्यो चाहिँ उहाँहरूलाई सुविधा दिएको छ कि जस्तै उहाँले बेलुका हाम्रो 7-8 बजीसम्म कम्पनी खुल्छ र बिहान 6 बजी खुल्छ होइन। उहाँले बिहान 6 बजी आएर फेरि 2 घन्टा गएर जान्छु फेरि आउँछु भन्ने गर्छु उहाँले जतिखेर आउँछु गर्छु भन्ने उहाँको फ्री टाइमलाई चाहिँ उहाँले त्यहाँ युज गरिराख्नु भएको छ कि त्यसले गर्दा चाहिँ सदुपयोग भइरहेको छ। त्यही भएर चाहिँ महिला चाहिँ एकदमै हामी पसन्द गरेको छौँ। खास पहिलेदेखि नै एकदमै भएर हिँडेको मान्छे सर हुन चाहिँ होइन महिला र पुरुषमा चाहिँ त्यस्तो भिन्नता छैन है भन्ने मेरो फ्यामिलीले मलाई त्यस्तो गाइड गरेको त्यही कुरा चाहिँ म जोड्दैछु भनौँ न। पहिलादेखि मलाई चाहिँ मेरो फ्यामिलीले चाहिँ लगभग छोरी भन्दा पनि छोराकै दर्जामा दिएर राखेको मान्छे मलाई होइन। अनि जस्तै एउटा महिलाले आफ्नो दममा चाहिँ अगाडि काम गर्छ फ्यामिलीले पोषण गर्न सक्छ फ्यामिलीलाई चलाउन सक्छ बाहिर गएर आफ्नो कमाइ आफैले चलाउन सक्छ भने चलाउन सक्नु र अनि उता चाहिँ फ्यामिली दाजुभाइ आमा बुवा अथवा हुन्छ नि हजुरले नै माउनु पर्दा आफै सबैले फरक देख्छु है म चाहिँ फरकै देख्छु यहीँनिर पनि म र मेरो दिदी बहिनीमा म धेरै फरक देख्छु कि सर। अनि त्यही भएर जस्तै महिला चाहिँ आफ्नो आमदानीतिर चाहिँ जहाँ पनि जोड्नुपर्छ भन्छु यता शिक्षित हुनुपर्छ भन्छु म चाहिँ होइन शिक्षित हुनुपर्छ बाबुआमाले नदिए पनि आफूले चाहिँ कसरी हुन्छ त्यो बन्नु पर्यो। अनि त्यसपछि चाहिँ अरूभन्दा पनि शिक्षित हुन सकेन अब त्यो ठुलै साग सरकारी जागिर नखाएला केही नखाएला तर आफ्नो लागि चाहिँ आफ्नो खर्चलाई चाहिँ आफ्नो आफूले चाहिँ उठाउन सक्नुपर्छ आफूले चाहिँ लिनुपर्छ भन्छु सबैको खर्चको लागि घरको लागि त माग्यो भने चाहिँ एकदमै त्यस डोमिनेट चाहिँ धेरै हुन्छ सर यसै हुन्छ।
0: तपाईँ आफै व्यवसाय भइसकेपछि तपाईँलाई हेर्ने त्यो नजरिया समाजले चाहिँ कसरी हेर्छ हेरिरहेको छ अहिले?
1: अब यो त कस्तै भनिरहेको छ भन्नाले अब त्यस्तो नराम्रो पनि त्यस्तो अब आफूलाई त्यस्तो केही फिलै भएन होइन। म चाहिँ पहिलादेखि आफै आफ्नै उसमा हेरिरह भएर मलाई त्यस्तो कसैले मलाई यस्तो नराम्रो हेऱ्यो यस्तो राम्रो हेऱ्यो भन्ने मैले त्यति धेरै फरक त परेको छैन मैले त्यो फिल चाहिँ गरेको छैन होइन। तर जस अलिकति फरकै हुन्छ जस्तो लाग्छ अलिक दिने रेस्पेक्ट हुन्छ नि आफूले आफ्नो खुट्टामा हिँडिरहेको छ कसैले माग्नु परेको छैन होइन अरूलाई एउटा आफूले चाहिँ अब 2-4 जनालाई यसो दिन सकिरहेछौँ 2-4-20 जना यसो भयो भने 5-6 जना स्टाफ भयो भने आफूले स्टाफलाई तलब दिन सकिरहेछु त्यो भनेपछि चाहिँ जस अलिकता रेस्पेक्ट हुन्छ नि अलिकति आफूलाई चाहिँ म चाहिँ सक्छु है म जे पनि गर्न सक्छु हुनाले जे भन्दा पनि अब मैले आँट्यो भने चाहिँ म जे पनि काम गर्न सक्छु है त्यस्तो।
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
1: हो म पनि जेन्टीभित्रै परे पर्न चाहिँ होइन ठ्याक्कै जस अनि मेरो विदेश जाने रहर चाहिँ त्यस्तो खासै पहिलादेखि थिएन म अलिक फरक सोच्थेँ मान्छे भएर पनि होला होइन विदेशमा सोच कहिले नै आएन सर. अब देशमा जे गरे पनि मेहनत गर्नु पऱ्यो, मेहनत गरेपछि आफू हुन्छ गर्नु सकिन्छ भन्ने भयो. अब भविष्यमा के हुन्छ तपाईँ थाहा होइन, अहिलेसम्म विदेश जाने सोच चाहिँ मेरो चाहिँ आएन. अनि यही गर्नुपर्छ, नेपालमा चाहिँ गऱ्यो भने सकिन्छ भन्ने त्यो एउटा होप चाहिँ छ मलाई, भनौँ न त्यो आशै छ. अब त्यही पनि अब भविष्यमा के हुन्छ भविष्य चाहिँ थाहा हुँदैन सर है.
0: अवसर छैन भन्ने कुराहरू पनि सुनिन्छ नि, त्यो अवसर साँच्चै नभएको हो कि नखोजेको हो कि सरकारले बनाइदिनु पर्ने हो कि के रहेछ
1: यसमा चाहिँ म सत्ता पनि भन्दिनँ अरूलाई पनि भन्दिनँ, जस्ट म आफूलाई नै हेर्छु कि एकचोटि. म आफ्नै घरमा बसिरहेँ भने म घरभित्रै बस्यो भने म के सक्दिनँ म गर्दिनँ भनेर मैले बिहानदेखि बेलुकासम्म मोबाइल चलाउँदै मेरै रुममै बसिराखेँ भने अनि सरकारले मलाई आएर जब दिने हो र. अनि जस्तै कुनै ठुलो कारखानाहरू यसो खोलिएको मान्छेहरू आएर तिमी जब गर आऊ मेरोमा भनेर बोलाउने हो र, होइन जस्तो लाग्छ है मलाई चाहिँ यो कुरा हल्का फरक भनौँ न. त्यो मान्छे अपर्च्युनिटी छैन यो छैन त्यो छैन भन्दा पनि अपर्च्युनिटी खोज्ने हो बनाउने हो, छैन भने बाहना चाहिँ हामीलाई त्यो छुट छैन भन्छु है म चाहिँ. अपर्च्युनिटी छैन हामीले देशमा गर्न सकेनौँ, सरकारले दिएन सरकारले गरेन, कुनै पनि सरकार यो सरकार मात्रै होइन कि जुनसुकै सरकारले यो सरकारले दिएन गरेन भन्नु चाहिँ गलत हो भन्छु म. म चाहिँ अलिकति अवसर पनि नखोजेको हो जस्तो फिल हुन्छ होइन. अरू कुरा अरू के भन्नुलाई ठ्याक्क यसमा अब विरोध गर्नु विरोध त्यो होला नि एक्ज्याक्टली भन्नुपर्दा अवसर चाहिँ उहाँले नेपालमा नखोजेको जस्तो लाग्छ है मलाई चाहिँ. जस्तो कति फ्याक्ट्रीहरूमा त अहिले पनि कति ठाउँमा त यही नेपालमै पनि चाहियो भने जब त धेरै ठाउँमा खोज्न सकिन्छ गर्न सकिन्छ, त मेहनत अलिक होला अलिक प्रश्न अलिक कम छ. हामी जति हामीले दैनिक आधारभूत आवश्यकको लागि जति चाहिने हो त्यति नगर्ला त्यसको लागि सरकार थोरै जोड दिनुपर्छ जस्तो मलाई लाग्छ. अनि अर्को कुरा त हाम्रो यो नेपालको शैक्षिक उसमा जुन छ नि शिक्षामा थोरै चाहिँ चेन्ज गर्यो भने अझ राम्रो हुन्छ जस्तो लाग्छ
0: मलाई.
1: यो साइडमा जस्तै अब यो टेक्निकल लाइनतिर चाहिँ अलिक बढी ध्यान दिएको भए थ्योरिकल भन्दा पनि प्र्याक्टिकलमा चाहिँ बढी सरकारले पनि स्कुल लेभलदेखि नै गरिदिनु भएको भए चाहिँ गरेको भए चाहिँ सायद अलिकता मान्छेले माथि आएर चाहिँ म यो गर्ने मेरो यो मेरो क्षमता चाहिँ यो छ म चाहिँ यसमा जान सक्छु यो गर्छु भन्ने एउटा हुन्थ्यो. अब हामी गर्ने चाहिँ भन्नुहोस् है 10 वर्ष एक वानदेखि टेनसम्म पढ्नै पऱ्यो अनि प्लस टू गर्दा 2 वर्ष ब्याचलर 4 वर्ष तपाईँ त्यो गर्दा त्यतिकै जानुभयो क्या वेस्ट हुनु त्यो टाइम वेस्ट हो जस्तो लाग्यो कि मलाई चाहिँ है. त्योभन्दा चाहिँ हामीले चाहिँ प्र्याक्टिकलतिर गयो भने
0: व्यवहारिक शिक्षा पनि अब
1: व्यवहारिक गयो भने चाहिँ लगभग पढ्ने बित्तिकै उता जब पनि होस् कि हुन्छ नि त त्यो त्योतिर भयो भने चाहिँ अब राम्रो हुन्थ्यो. जेतिर चाहिँ अलिक सरकारले जोड दिएको भए अहिलेको युवाहरू चाहिँ विदेशी पढ्दैन थियो जस्तो चाहिँ मलाई लाग्छ त्यति चाहिँ हो. तर चाहिँ जस्तो आफूले पनि गर्नु पऱ्यो सरकारको पनि थोरै केही कमी कमजोरी होला नभएको भने जस्तै त्यो शिक्षा त्यति नै दियो जब दिने अनि रोजगार दिने अनि के भन्छ तपाईँ चाहिँ यो खाना लगाउनु दिने सरकारले होइन है त्यो चाहिँ टोटल्ली होइन त्यो आफैले गर्नुपर्छ. तर सरकारले दिने भनेको जुन त्यो शिक्षादेखि लिएर हरेक यसो त्यो अवसर चाहिँ त्यसो जुटाइदिएको भए सायद कोही कोही 50% भनौँ 50% जति गए पनि 50% चाहिँ नेपालमा बस्नु अलिकता हुन्थ्यो कि भन्ने चाहिँ मलाई लाग्छ है.
0: अब सबैभन्दा रमाइलो कुरा गरौँ है, सबैको चासोको विषय कति कमाउनुहुन्छ मासिक तपाईँले?
1: दुःख त सबै आफ्नो गर्ने भएछ सबै आफ्नै गरेकै हुन्छ दुःख. अहिले भर्खरको जन्मेको जस्तोदेखि लिएर अहिले अब अहिले म लास्ट मेरो अन्तिम सास हो भन्ने व्यक्ति सबैले चाहिँ मैले दुःख गरेको हुन्छ गरेको हुँदैन आफ्नो दुःखको छुट्टै बाटो होला गरेको हो होइन सर. मिहिनेत गर्नु पऱ्यो मिहिनेत गरेपछि त्यसको फल त आउँछ नै जस्तो लाग्छ मलाई चाहिँ.
0: कति फल आउँछ तपाईँ
1: यसो फ्याक्ट्री भइसकेपछि अब अर्डर अनुसार अनुसार कति आउँछ के हुन्छ भनेर अर्डर अनुसारको हामीले काम गर्ने हो. गत अहिले भर्खरै हाम्रो यो नयाँ सांसद हुनुहुन्छ नि अहिले नयाँ सरकार बन्यो सरकार बनिसकेपछि हाम्रो बालिन सरकार आइसकेपछि चाहिँ जुन उहाँहरूले बोक्नु भएको सांसद भवन शपथ ग्रहण गर्दै गर्दा जुन ब्यागहरू बोक्नु भएको थियो त्यो ब्याग चाहिँ हाम्रै मैले मेरो फ्याक्ट्रीमा उत्पादन गरेको हो सर होइन. यस्तो अपर्च्युनिटी हामीलाई दियो भने त हामीले पैसा पाउने गाह्रो छैन सरकारले पनि
0: बढी हुँदाखेरि होइन यतिदेखि यति भनिदिनु भयो भने ठ्याक्कै एक्ज्याक्ट फिगर
1: 3-4 लाख 2-3 लाख त्यस्तो त हुन्छ नै
0: मासिक 2-3 लाख. अनि तपाईँले 30-35 जनालाई रोजगारी पनि दिनुभएको छ होइन, त्यो रोजगारी पाउनेहरूलाई चाहिँ कति दिनुहुन्छ?
1: हाम्रो यस्तो छ 30 राख्छौँ काम उनीहरू उहाँहरूलाई होइन आवश्यक उहाँहरूले 30 अनुसार ल्याउने काम गर्ने उहाँहरूले होइन उद्यमीहरू उहाँहरू पनि होइन हाम्रो नि जस्तो उहाँले कति 30 उहाँहरूले निकाल्नुभयो त्यो 30 अनुसारको हामीले गर्ने हो. जस्तो एउटा ब्याग हाम्रो यो सांसद त्यही जोडेँ मैले, किनभने अहिले त बलि हुन्छ नि त, मान्छेले चिन्ने गर्ने ठाउँ पनि हुन्छ नि त. जुन अहिले सांसदहरूले शपथ ग्रहण गर्दै गर्दा जुन ब्यागहरू, कालो ब्याग र त्यो गाँजाको बनेको जुन गाँजा भन्दा पनि गाँजा फेरि विरोध पनि आउन सक्छ होइन, ह्यान्डबाट बनेको जुन ब्याग उहाँले बोकिराख्नु भयो, अहिले पनि बोकिरहनु भएको छ. आफ्रिका तामाङदेखि लिएर उहाँले कस्तो मजाले हर्क सम्पाङ जहिले बोकिरहनुहुन्छ मान्छे, हामीले एकदम प्राउड फिल हुन्छ कि त्यो बोकेको देख्दा. उहाँले बोकिरहन्छ त्यस्तो जस्तो अर्डर आउँदा चाहिँ त्यस्तो त्यस्तो ब्यागहरूलाई चाहिँ हामीले मजाले उहाँहरूलाई त्यो पिसलाई चाहिँ मजाले त्यस्तो अलि हार्ड पिस हुन्छ नि त्यो त हामी सबैले अलि मजाले धेरै नै दिने गरेर सुपारिसन पनि होइन, 120-130 त्यसरी हुन्छ नि एउटा एक पिस बराबर. हजुर, जस्तै हाम्रो एउटा बक्सर छ होइन सर, सानो बक्सर त अलिक सानै हुन्छ नि त, धेरै मिहिनेत गर्नुपर्छ त्यसलाई 40-50-60 कस हेरी हेरी उहाँहरूको मिहिनेत गर्छ त्यो अनुसारले पिस, उहाँले पिस हारे अनुसारको हामीले दिने हो. त्यस्तो राम्रो गर्नुहुन्छ हाम्रो कोर्ट मास्टरले पनि, हाम्रै कम्पनीमा कोर्ट मास्टरले त्यस उहाँले काम गरे अनुसारको महिनाको कम्तीमा नि एक प्रश्नै हुन्छ, एक त तल कहिले उहाँको हुँदै हुँदैन, एक प्रश्न हुन्छ 150-130 त्यहाँभन्दा माथि नै जान्छ उहाँको कोर्ट मास्टरले चाहिँ त्यसरी लग्नुहुन्छ, उहाँले पिस जति निकाल्छ त्यो अनुसारको हुन्छ हाम्रो त.
0: अब अन्तिममा चाहिँ जति पनि युवा तपाईँ जस्तै हुनुहुन्छ होइन, केही गर्ने सोच राख्नु भएको छ, के सन्देश सुझाव दिन चाहनुहुन्छ?
1: पहिला चाहिँ आफूले अलिक तपाईँहरू मिहिनेत गरौँ, मिहिनेत गरेपछि बाटोहरू धेरै चारैतिर खुल्दै जान्छ, चारैतिरको बाटोहरू आउँदै गर्छ, आउने खुल्ला हुन्छ कि, आफूले के गर्ने आँट गरौँ भन्छु म चाहिँ होइन. प्रश्नै हुन्छ एक त तल कहिले उहाँको हुँदै हुँदैन, एक प्रश्न हुन्छ 150-130 त्यहाँभन्दा माथि नै जान्छ उहाँको कोर्ट मास्टरले चाहिँ त्यसरी लग्नुहुन्छ, उहाँले पिस जति निकाल्छ त्यो अनुसारको हुन्छ हाम्रो त.
0: अब

0: छिटो पैसा कमाउँछ भन्ने हुँदैन, त्यो दिगो हुँदैन नि त, दिगो पनि होइन नि त त्यो त होइन। त्यही भएर आफ्नै नेपालमा बसेर थोरै भए दुःख गर्नुहोस्, इज्जतका साथ शान्तका साथ बस्नुहोस् होइन, म चाहिँ त्यो भन्छु। थोरै भए थोरै कमाइ भयो भने व्यवसायतिर जोडिनुहोस्।
1: धेरै धेरै धन्यवाद
0: हस्, एकदमै धेरै धन्यवाद सर हजुरलाई पनि।
1: उहाँ हुनुहुन्थ्यो बजाङ घर भई काठमाडौँ सीतापाइला बस्दै हेम्पबाट बनेका कपडा उत्पादन गर्ने गीता महर। हामी कार्यक्रम देश परदेशमा छौ। आज हामी केही उद्यमीका अनुभव, संघर्ष र सफलताका अनुभव सुनिरहेका छौ। अब तनहुँ घर भई ललितपुरको भैँसीपाटीमा बस्ने मैया न्युपानेको कुरा सुनौ। उहाँ ललितपुर महानगरपालिका वडा नम्बर 13 तालिम लिई विभिन्न खानेकुरा उत्पादन गर्नुहुन्छ। नमस्ते, स्वागत छ तपाईँलाई।
2: नमस्ते, सुर महानगरपालिका वडा नम्बर 13 उद्यमीमा पर्छ।
1: वडा नम्बर 13 तालिम लिएर
2: नगरपालिकाले तालिम दिलाएर वडामा दर्ता गरेर प्यानमा दर्ता गरेर अनि हामी समूहको दिदी बहिनी भएर यो उद्यम चलाइरहेका छौँ।
1: अब चाँडै भ्याटमा पनि दर्ता गर्नु,
2: अब प्यानमा त छ हाम्रो, प्यानमा छ, अब घरेलु र अब उसमा चाहिँ खाद्य गुणस्तरमा चाहिँ पुग्न बाँकी छ।
1: ए हजुर, अनि के सामानहरू उत्पादन गर्नुहुन्छ, बनाउनुहुन्छ?
2: हामीले फुरनदाना, चिप्स, मस्यौरा लगायत अचारहरू
1: सबै तालिमै लिएर सिकेर
2: सबै सिकेर र त्यसमा प्लस आफूले जानेको सिपहरू पनि थपिएर।
1: कति समय भयो तपाईँले तालिम लिनुभयो?
2: कोरोना भन्दा पहिलादेखि हो,
1: भनेपछि 19
2: हजुर 19 भन्दा अगाडि नै हो।
1: अनि झन्डै झन्डै 7-8 वर्ष
2: भइसक्यो, हामीले उद्यम गर्न सुरु गरेकै 8 वर्ष भइसक्यो हजुर।
1: कतिजना महिला हुनुहुन्छ समूह
2: अहिले? समूहभित्र चाहिँ हामी 36 छौँ। उत्पादन गर्नेमा नि हामी 9-10 भएर सुरु गरेको हो। अब समय परिस्थिति आफ्नो स्वास्थ्यले नदिँदाखेरि अहिले हाल चाहिँ 4 छौँ।
1: 4 सीमित हुनुभएको छ। अनि यसमा लगानी चाहिँ कति गर्नुहुन्छ, के छ, कसरी मिलाउनुहुन्छ समयहरू?
2: आफ्नै व्यक्तिगतै हो लगानी चाहिँ, 4 टिम छ, त्यही 4 टिमले लगानी गरेर।
1: कति खर्च हुन्छ मासिक?
2: मासिक समय अनुसारको अब 50,000 1,00,000 जस्तै जान्छ सामान,
1: त्यो
2: किन्न खरिदनको लागि,
1: सामान किन्नको लागि 1,00,000 चाहिँ खर्च निस्किन्छ मासिक।
2: मौसम अनुसारको अब पिँडालुहरूको सिजनमा पिँडालु एकैचोटि लिएर राख्नु पर्यो, त्यस्तो बेलामा चाहिँ जान्छ।
1: अनि
2: परिस्थिति अनुसार
1: त्यो सिजन अनुसारको कुरा गर्दाखेरि 1,00,000 जतिको हाराहारीको खर्च उठ्छ सामान किन्दाखेरि भन्ने बताउनु भयो।
2: अनि
1: त्यो आउँदाखेरि चाहिँ फिर्ता चाहिँ कति आउँदो रहेछ? 1,00,000 त गयो होइन, त्यसको डबल पेपर आउँछ कि कति आउँछ?
2: त्यो चाहिँ अब एकैचोटि हुँदैन होइन, कुनै समय अब सिजन अनुसारको अलिअलि ब्याकअप बिस्तारै प्रत्येक महिना त रिटर्न हुँदै जाने हो, जानु चाहिँ
1: बढी। सबैभन्दा बढी व्यापार भएको हुन त 8-9 वर्ष भयो तपाईँहरूले गरेको होइन, त्यो मासिक कति जति भएको छ सबैभन्दा बढी, र सबैभन्दा कम चाहिँ कति जति हुन्छ होला?
2: अब सबैभन्दा कम व्यापारमा नाफामा त छैन होइन, व्यापारमा हामीले 50-60,000 लाख पनि कटाइन्छ कुनै बेला,
1: 3-4
2: होइन, 1,00,000 चाहिँ खर्च हुन्छ प्रत्येक महिनाको चाहिँ मासिकमा। त्यस्तो कुनै कुनै महिना फुरनदानाहरू, बिहे व्रतबन्ध हाम्रो त्यस्तो अर्डरमा जाँदाखेरि चाहिँ 1,00,000 क्रस गराउँछ।
1: अनि दिदीले यो पालिकाबाट तालिम लिनको लागि चाहिँ कसरी सोच आयो?
2: हामी चाहिँ यसो अब महिला समूह, समूहमा बचत गर्ने पैसा घरमा श्रीमानसँग माग्न पर्ने, छोराछोरीसँग अब कमाउने छोराछोरीसँग माग्न पर्ने भन्दा सबै दिदीबहिनीहरूको सल्लाह के भन्यो भने हामी उद्यमी पनि बनौ न, हात नथापौँ, समूहमा राख्ने पैसा मात्रै हामी आफू काम गरेर जम्मा गरौँ न भन्ने सोच निस्क्यो। त्यही सल्लाह भएर समूहबाटै सुरु गरेको हो, धेरैजनामा समय परिस्थितिले गर्दा अहिले घटेर त्यति 4 सीमित छौँ। अनि हाम्रो उद्देश्य नै त्यही हो कि, मूल मन्त्र जस्तै त्यही नै भएको थियो कि हामी उद्यमी बनौँ, आफूले 500,000 जम्मा गर्ने पैसा पनि अरूसँग माग्न नपरोस्, आफ्नै कमाइबाट राखौँ भन्ने भएको थियो।
1: त्यो तपाईँले जे सोच्नु भएको थियो नि त्यो पुरा भयो, भइरहेछ कि?
2: भइरहेछ, अहिलेसम्म हामीले

0: काम गर्न सुरु गरेदेखि समूहको पैसा हामीले न घरबाट कसैसँग नि माग्नु परेको छैन, आफ्नै कमाइबाट राख्छौँ हामी।
1: त्यो आफैले कमाउन थालिसकेपछि, कमाउने भइसकेपछि चाहिँ के फरक हुँदो रहेछ पहिले 8 वर्ष पहिले र पछि?
0: त्यो अब प्रत्येक चिजमा हामीले बिहान बेलुकाको तरकारी किन्न, बच्चाहरूको टिफिनको लागि श्रीमानसँग, आफूभन्दा ठुलो मान्छेसँग मलाई आधा यति पैसा दिनुहोस् न, मलाई यो चाहियो भन्नुको साटो आफूले कमाएर खर्च गर्दा त त्यो छुट्टै आनन्द हुन्छ नि, आफैले आनन्द हुन्छ। आफ्नो खर्च जति आफूलाई आवश्यकता अनुसार खर्च गर्न पाइयो, कसैलाई भनिराख्नु परेन, किनभने त्यो रकम देखाउनु परेन नि त, कमाएको पनि त आफूले देखाउनु परेन भने खर्च गर्न, मैले यति पैसा यहाँ मैले दिएको पैसा खै भन्ने त हुन्छ कमाएर दिनेलाई, त्यो भन्नु सोध्नु खोज्न केही नै परेन नि, सोधखोज हुने कुरै भएन। र हामीलाई सामान्य घरमा सानोतिनो खर्च टार्नलाई पनि चलिरहेको छ।
1: आफूले कमाउने भएपछि, आफ्नो खुट्टामा उभिसकेपछि, यो सबैभन्दा राम्रो अथवा सबैभन्दा होइन, यो चाहिँ मलाई आफूले गरेको सबैभन्दा उपलब्धिमा सबैभन्दा ठिक चाहिँ यो लाग्यो भन्ने खालको लगानी सगानी अथवा केही त्यस्तो गर्नुभएको छ कि छैन?
0: लगानी हामीले चाहिँ प्रत्येक यो महिनामा समूह छ दिदी बहिनीहरूको ठाउँ ठाउँमा ग्रुपमा, त्यसमा राख्नलाई 2-4 हजार चाहिँ कसैसँग नमाजे किन, त्यो चाहिँ आफ्नो बचत भइरहेको छ, त्यो हामीले समूहमा राखेको छ, बचतै भइराखेको हुन्छ, त्यसलाई 1 मुष्ट, 2 वर्ष, 4 वर्ष, 5 वर्षमा बाँडिन्छ, त्यति बेला त 50-60 हजार हुँदाखेरि धेरै ठुलो राहत हुन्छ त्यो चाहिँ।
1: भनेपछि पहिला घरमा 7-8 वर्ष पहिले अगाडि चाहिँ धेरै दुःख गर्नु परेको थियो, सुन्नु परेको थियो पनि होला तपाईँले अलिकति कुरा बुझ्दाखेरि त, होइन? घर
0: त्यस्तो धेरै त होइन, तै पनि अब हामीलाई आज यस्तो गर्न चाहिएको थियो, पैसा चाहियो त भन्नु पर्यो नि, आफूले नकमाउँदाखेरि त मलाई यस्तो गर्नु परेको थियो, यति पैसा चाहिएको थियो भनेर त भन्नु पर्यो नि, त्यो अहिले परेको छैन।
1: अनि हुन त यो सोध्नु हुन्छ कि हुँदैन, होइन, यसपालि त तिज मनाइन्छ कि मनाइँदैन?
0: यसचोटि चाहिँ तिज त्यस्तो रमझम छैन हाम्रो, किनभने अहिले बाढी पीडितलाई हामीले काम गरे बापतै हामीले हामीले कमाए अनुसारको अलिकति भाग चाहिँ हामीले त्यहीँ बाढी पीडितलाई हालिदिएको छ। हामी आज पनि उद्यमशील भएर यहीँ नै आएको छौँ आज, किनभने रमाइलो गर्ने खाने पिउने दिन हो नि त, यसमा पनि हामीले यो वर्षलाई चाहिँ स्थगितै राखेर हामीले सक्ने सहयोग उतै पठाइदिउँ र हामी यहीँ निरन्तर लगाइरहेछौँ काम गर्न।
1: कति दिदी बहिनीलाई त अब परिवारको पनि साथ सहयोग गर्छ,
0: हामीलाई पुरा सपोर्ट छ मेरो, किनभने छोराछोरी बहिनीहरूको छोराछोरी हामीलाई ल्याउने लाने उनीहरूले गरिदिन्छ, सामान लिन जानुपर्छ हामीले आफू साधन चलाउन सकिँदैन उनीहरू नै गएर ल्याइदिन्छन्, सँगै आफूलाई लिएर जान्छन्, कति उनीहरूले आफै गएर ल्याइदिन्छन्, पुरै सपोर्ट छ त्यो चाहिँ परिवारबाट चाहिँ पुरै सपोर्ट छ।
1: जो महिलाहरू हुनुहुन्छ नि अवसर खोजिरहनु भएको अथवा विभिन्न बाहनामा अड्किरहनु भएको हुन्छ, उहाँको अब कति घर पनि हेर्नुपर्ने हुन्छ, समय नमिल्न पनि सक्छ, होइन, मैले पनि गर्न पाए हुन्थ्यो भन्ने धेरैको सोच हुनसक्छ, उहाँहरूलाई चाहिँ के भन्नुहुन्छ?
0: पहिला काम गर्नलाई आफ्नो मनभित्रैबाट आउनुपर्छ, म यो गर्छु भन्ने आफूभित्रैबाट आयो भने चाहिँ त्यसलाई गर्न सकिन्छ, परिवारले समर्थनै नगर्दा पनि गर्न सकिन्छ, त्यो चाहिँ अलिक सङ्घर्षपूर्ण हुन्छ, सङ्घर्ष गर्नुपर्छ, त्यसमा परिवारले साथ दियो भने चाहिँ धेरै सजिलो हुन्छ।
1: धेरै धेरै धन्यवाद।
0: थ्याङ्क यू।
1: उहाँ हुनुहुन्थ्यो ललितपुर महानगरपालिका वडा नम्बर 13 तालिम लिएर उद्यमी बन्नुभएकी ललितपुरको भैँसीपाटीमा बस्ने मैया न्यौपाने। आज हामी केही उद्यमीका अनुभव, संघर्ष र सफलताका अनुभव सुनिरहेका छौं। अरू उद्यमीको अनुभव सुन्न बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: बाढीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।

0: उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रममा देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौ। आज हामी के उद्यमीका अनुभव, संघर्ष र सफलताका अनुभव सुनिरहेका छौ। अब ललितपुरको ढुङ्गे धाराकी स्थानीय सानुमाया बज्रचार्यको अनुभव सुनौ। उहाँले पनि वडा नम्बर 11 तितौरा बनाउने तालिम पाएर त्यसैलाई व्यवसायका रूपमा अघि बढाइरहनु भएको छ।
1: नमस्ते, स्वागत छ तपाईँलाई।
2: नमस्कार।
1: अलिकति यो तपाईँहरूको यो उत्पादनको बारेमा जान्ने अलिकति रुचि लाग्यो, होइन? यो कसरी सुरु गर्नुभयो, के बनाउनुहुन्छ अलिकति बताइदिनु।
2: मेरो चाहिँ सुरुवातमा के थियो भने, म त पहिला चाँदीको सुनचाँदीको काम गर्थेँ। अब सुनचाँदीको चाहिँ अहिले ठप्पै भइहाल्यो। महँगो भयो के भन्ने है, अनि त्यस कारणले महँगो भयो अनि काम ठप्प भयो। अनि मलाई चाहिँ वडा सदस्यज्यूले चाहिँ आफ्नो साकेले, अहिले उहाँ त बित्नु भयो, उहाँले मलाई बाटो देखाएको जस्तो भयो।
1: 11
2: वडाको आफ्नो साथीले चाहिँ मलाई, ल है सानुमाया, तिमीलाई पनि चितौरा तालिममा राखेको छु, नाम लेखेको छु है भन्नुभयो। हुन्छ भने पहिला, अनि एकचोटि बिचमा चाहिँ नजाउँ कि जस्तो पनि लागेको थियो। अनि पछि मलाई फेरि मनमा के लाग्यो भने, मलाई यसैले बाटो देखाउन लागेको हो कि जस्तो लागेर, अनि फेरि जान्छु नि त भनेर यो कुरा चाहिँ, यो काम सिक्न चाहिँ म उहाँ बितिसकेपछि मात्रै सिक्न गएको हो।
1: कति समय अगाडि?
2: यो 8-10 भएको छैन। मैले यहाँ फागुन महिनामा मैले यहाँ पसल राख्न आइसकेँ भनेपछि एक हप्ता सिकेर अनि एक हप्ता पनि म घरमा बस्न परेन।
1: फागुन
2: भन्दाखेरि म पुस मार्चतिर मैले सिकेँ। मलाई के भयो भने, सिकेर म एक हप्ता चाहिँ त्यसै बसिरहेको थिएँ। अब काम छैन, अब अहिलेको लागि त्यसै बसौँ भनेर भने, अनि फेरि मलाई म्यामले एक हप्ता पछि म्यामले फोन गर्नुभयो, तपाईँहरूले जाउँखेरतिर हाट बजार राखेको थाहा पाउनु भएको छ कि छैन, एकखेर बुझ्नुहोस् भनेर भन्नुभयो। अनि हुन्छ भने, अनि हाम्रो सिकाउने म्यामले चाहिँ, अनि फेरि उहाँ म्यामले चाहिँ यहाँ राजन सरलाई चाहिँ फोन गर्नुभएछ, तपाईँ कहाँ चितौराको आइटम छ कि छैन चौलाखेलमा भनेर सोध्नुभएछ। अनि छैन दिदी भनेर भन्नुभएछ। अनि उहाँले छैन भन्ने बित्तिकै म्यामले मलाई चाहिँ जाउलाखेल एक खेलमा एकखेर जानुहोस् त भनेर भन्नुभयो। हुन्छ म्याम भनेर हामी यहाँ जाउलाखेलमा आयौँ। जाउलाखेलमा आउँदाखेरि उहाँ अचार दिदी चाहिँ यहाँनिर बसेर बेचिरहनु भएको थियो, अनि उहाँलाई डाइरेक्ट उहाँ दिदीसँग सम्पर्क भयो कि, मेरो दिदी यहाँ कस्तो छ, व्यापार के छ, हामीले चितौरा राख्दा हुन्छ कि हुँदैन भनेर सोधेँ। अनि उहाँ सर चाहिँ हुनुहुन्थ्यो कि त्यतिखेर, अनि पख्नु अहिले एकछिनपछि सर आउनुहुन्छ भनेर भन्नुभयो। अनि मैले, हामी कुरा गर्नको लागि चाहिँ, बहानाको लागि उहाँसँग अचार दुईवटा किन्यौँ, माछाको अचार दुईजनाले, एउटा दुईजनाले किन्यौँ। र अनि त्यो किनिसकेपछि उहाँसँग कुरा भयो, हाम्रो कुरा आदान प्रदान भयो उहाँसँग। हुन्छ आउनुहोस् न, हामीसँगै बसौँला बेचौँला, ठिक छ, व्यापार राम्रो छ भनेर भन्नुभयो। अनि एकछिनपछि सर आउनुहुन्छ, सरसँग कुरा गर्नु भन्नु। हुन्छ, सरले म्यामले कुरा गरे, सरले बोलाउनु भएको भए आएको हो, सर हामीले चिनेको छैन भने अनि हामीले चिनाइदिन्छु भनेर भन्नुभयो। हुन्छ त भने, एकछिनपछि कुरा गर्दा गर्दै एकछिनपछि सर आउनुभयो, उहाँ नै हो भन्नु। अनि दिदीहरू म्यामले पठाउनु भएको हो भने भन्दा हो भने, हामीले चितौरा बनाएर सिकेर एक हप्ता भयो सिकेर आएछौँ, त्यसै बसिरहेको छौँ भनेर भने, अनि ल त्यसो भएदेखि अर्को आइतबार चाहिँ तपाईँहरू चाहिँ रेडी भएर चितौरा लिएर आउनुहोस् है भन्नुभयो। त्यतिखेरसम्म हामीसँग केही पनि सामान थिएन, सिकेर मात्रै आएको थियौँ। फेरि त्यो कुरा सल्लाह गरिसकेपछि, उहाँसँग सल्लाह गरिसकेपछि टु हामी फेरि यहाँबाट सिधै म्यामका गयौँ। म्यामका गएपछि ल म्याम, हामीलाई त आइतबार आउनु भन्नुभयो, हामीसँग त सामान त छैन, सिकेको मात्रै छौँ, सामान त छैन, सामान भयो भने हामी आइतबारलाई तयार गर्छौँ म्याम भनेर भने। म्यामलाई भयो, ल के सामान चाहिन्छ म सबै दिन्छु, तपाईँहरूले गर्नुहोस्। सबै म्याम कहाँबाट चितौराहरू ल्यायौँ, घरमा ल्याएर उतिनखेरि, अनि त्यहाँबाट सबै कति थरी चाहिन्छ त्यो आफूसँग कति थरी छ, म्यामले कति थरी दिनुभयो त्यो सबै काटेर, सुकाउनु पर्ने सुकाएर, काट्नुपर्ने काटेर, तिनजना मिलेर सबै गरेर ट्याक्टर बनाएर 3 पछाडि मङ्गलबार बुधबार शुक्रबार तयार भयो चितौरा अनि शनिबार एक दिन त्यसै गर आइतबार टनमा सामान लिएर आयो.
1: कति थरी चितौरा बनाउनुहुन्छ तपाईँसँग?
2: त आठ थरी छ.
1: के के छ?
2: रङ्गिला छ, खटिमिठी छ, क्यान्डी छ, होइन, अनि झोलवालामा आँप छ, अनि झोलवालामै मिक्स छ, अनि त्यहाँबाट चारपाटी क्यान्डी, रातो क्यान्डी, सेतो क्यान्डी, अनि चारपाटीमै फेरि त्यो ठुलोवाला थियो, अहिले चाहिँ त्यो ठुलोवाला चारपाटी त्यो चाहिँ छैन. हाम्रोमा चाहिँ केमिकल चाहिँ छैन. हामी चाहिँ आफ्नो प्योर मसला बाहेक अरू चाहिँ क्यान त्यो केमिकलहरू चाहिँ हामीले राखेको छैनौँ.
1: समूहमा तिनजना मात्रै महिला हुनुहुन्छ?
2: सिकेको चाहिँ हामीले 15-20 जनाले सिकेको थियौँ. 15-20 जनामा हामी तिनजनाले 15-20 जनामा जम्मा हामी तिनजनाले मात्र यो काम गरेका छौँ.
1: यो पालिकाहरू पनि जस्तै तपाईँले चितौराको तालिम लिनुभयो, थुप्रो तालिमहरू दिइरहेको छ नि, कस्तो लाग्छ तपाईँलाई? प्रभावकारी भइरहेछ अथवा हुँदो रहेछ जस्तो लाग्छ?
2: तालिम चाहिँ हुन त हुन्छ, तर के भनेदेखि म एउटा के सुझाव दिन्छु भनेदेखि, मलाई हाम्रो 11 वटामा चाहिँ एउटा सपोजको लागि मात्र भन्छु है, फेरि यो चाहिँ होइन, फेरि फलानाले यस्तो भन्यो भन्नु चाहिँ नहोस् होइन. अब एउटा भनौँ न, 11 वटामा चाहिँ हामीलाई सरबको एउटा तालिम दियो भने अर्को वडामा झोल सरबको दिने होइन, त्यो वडामा फेरि त्यो वडाबाट अर्को वडामा चाहिँ फेरि अचारको तालिम दिने, त्यस्तो गऱ्यो भने चाहिँ हामीलाई कामको लागि एकदम राम्रो हुन्छ. अब त्यो 11 वडामा हेर्नु न, साबुन पनि त्यहीँ दिने, झोल सरब

श्रोताहरू, अब हामी प्रस्तुत गर्दैछौ विभिन्न बार अनुसारका देवी देवताका गीत संगीत तथा भजन कीर्तनहरू। आज बुधबार, महामानव सिद्धार्थ गौतम जन्मिएको दिन। अब हामी प्रस्तुत गर्दैछौ बुद्ध सम्बन्धीका गीत संगीत तथा भजन कीर्तनहरू।

शुभ प्रभाव रेडियो मेगाहर्जमा 104 मेगाहर्जबाट र संसारभर रेडियो सुन्नका लागि pakhriwasfm.com/ तपाई हामी सँगै रहनुहोला। आजको कार्यक्रम शुरू भएको छ, दिनभर रेडियो सुनेर साथ दिनुहोला।